0: गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल भाद्र महिनाको 25 गते बिहिबार, ईस्वी सम्वत सेप्टेम्बर 10 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्रनामको सम्वत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार भाद्रपद कृष्ण पक्ष चलिरहेको छ। आज भाद्रपद कृष्ण पक्षको चतुर्दशी तिथि बिहानमा 10:04, त्यसपछि अमावस्या तिथि लाग्नेछ। नक्षत्रमा मघा दिनमा 2:48, त्यसपछि पूर्व फाल्गुनी नक्षत्र लाग्नेछ। विष्कुम्बाद योगमा सिद्धि 38:16, त्यसपछि साध्य योग लाग्नेछ। करोडमा चतुष्पद अहोरात्र रहनेछ। आनन्दादि योगमा आज मुसल योग रहनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा पनि सिंह राशिमा रहनेछन्। आजको दिन मान 31:05 अर्थात 12:28 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रहे। बिहानमा 5:47 रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:13 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 4:41 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 5:43 रहेको छ। आज विश्व आत्महत्या रोकथाम दिवस रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आज समयको ख्याल नगर्दा र सानातिना काममा अल्झेर बस्नु पर्दा महत्वपूर्ण कामहरू थापिरहनेछन्। बाटो हिँड्दा अथवा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुपर्नेछ, अन्यथा गन्तव्यमा पुग्नु अगावि विभिन्न समस्याको सामना गर्नुपर्नेछ। लामो समयदेखिको माया प्रेममा ब्रेक लाग्न सक्छ, त्यसमा तपाईँ सचेत हुनुहोला। स्वास्थ्यमा समस्या आई दैनिकी काम पनि प्रभावित हुन सक्छ, ध्यान दिनुहोला। पढाइ लेखाइमा समय दिए पनि भने जस्तो उपलब्धि हासिल नहुने ग्रह गोचर रहेको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूको लागि आज स्वास्थ्य राम्रो रहनेछ, समय पनि शुभ रहनेछ, माया प्रेममा नजिक हुने समय रहेको छ। दाम्पत्य जीवन पनि सहज मार्गमा अघि बढ्नेछ। आर्थिक स्थिति मजबुत हुने तथा व्यापार व्यवसायमा मनोज्ञ आमदानी हुनेछ। लामो दूरीको मनोरञ्जनात्मक यात्राको तय गरी भरपूर रमाउन सकिनेछ। पढाइ लेखाइमा भने जस्तो प्रगति हुने हुँदा मन प्रसन्न रहनेछ। भौतिक वस्तु तथा विलासी सामानको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आज समय शुभ रहनेछ, विद्यामा राम्रो प्रगति हुनेछ, पढाइ लेखाइमा मन जानेछ। दाजुभाइ तथा अग्रजको सुझाव तथा सल्लाह मानेर अघि बढ्दा सफलता प्राप्त हुनेछ। नयाँ कामहरू गरेर आमदानीका स्रोत बढाउन सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउनु हुँदा राम्रा परिणाममुखी काम गर्न सक्नुहुनेछ। खनिज पदार्थको प्रयोग मार्फत धन आर्जन हुने ग्रह गोचर रहेको छ। नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्तिबाट लाभ हुने सम्भावना समेत रहेको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूको लागि आज स्वास्थ्य भर पर्दो रहने छैन, हुलमूल तथा विवादित विषयमा प्रवेश नगर्दा नै राम्रो हुनेछ। आज हुने कुनै पनि न्यायिक निर्णय तपाईँको पक्षमा आउने छैनन्। ऋण रोग तथा संकटको सामना गर्नुपर्दा मानसिक तनाव बढ्नेछ। व्यापार व्यवसायमा भने जस्तै आमदानी नहुँदा आर्थिक अवस्था नाजुक बन्नेछ। पढ्ने लेख्ने कामहरू थातिरहनेछन्। आफन्त तथा माओवादी पक्षसँग विवाद बढ्ने ग्रहयोग रहेको छ, त्यसमा तपाईँले ध्यान दिनुपर्नेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आउनेछ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू एकदमै कम मात्रामा भेटिनेछन्। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। बोलीको गलत अर्थ लाग्नले वाद विवादमा परिने सम्भावना रहनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि आफ्नो बुद्धिले काम गर्दा लक्ष्यमा पुग्न सकिने ग्रह गोचर रहेको छ। आज सकभर टाढाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज पहिलेका कर्मयोगबाट विशेष फल प्राप्त हुने समय रहनेछ। व्यापार बढ्नेछ भने रोकिएको काम बन्नेछ। साझेदारीबाट लाभ मिल्नुका साथै जिम्मेवारी पनि बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आमदानी बढ्नाले उत्साह जाग्ने ग्रह गोचर पनि रहेको छ। तर आज आफन्तसँग आर्थिक कारोबार नगर्दा राम्रो हुने ग्रह गोचर रहेको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आज सानातिना व्यवहारमै अल्झनु पर्ने अवस्था रहनेछ। तपाईँले आँटेर काम

0: हुनेछ। प्रेममा सफलता मिल्नेछ, पढाइकै सिलसिलामा यात्रा गर्ने अवसर पनि जुट्नेछ। आज खास गरी नयाँ व्यवसाय प्रारम्भ गर्दा त्यसबाट राम्रो प्रतिफल प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिका लागि आज स्वास्थ्यमा 81 समस्या आउन सक्नेछ। समय खराब चलेकाले चोटपटक पनि लाग्न सक्छ। आज तपाईँलाई चोरीको आरोप पनि लाग्न सक्नेछ, सचेत हुनुहोला। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। अवसर जुटे पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या अवश्य आउनेछ। आवेशको निर्णयले आँखेको काम बिग्रन सक्ने देखिन्छ। व्यर्थमा वाद विवादमा परिने समय भएकाले गुप्त नेतामा निकै ध्यान दिनुहोला। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आज स्वास्थ्य सबल रहने छैन। जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्न आवश्यक छ। काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्रै लक्ष्यमा पुग्न सक्नुहुनेछ। प्रतिस्पर्धी बन्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। फजुल खर्चका साथै ठगीमा परिने भएकाले दिनभरि होसियार हुनुहोला। आज जे काम गर्दा पनि सतर्क भएर गर्नुपर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब 11 राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज स्वास्थ्यमा सुधार आउनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। अतिथिको रूपमा सत्कार पाउनुहुनेछ, मान सम्मान पाउनुहुनेछ। प्रेम र मित्रताको बन्धन अझै कसिलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याइदिनेछ। आमदानी बढाउने काम सुरु गर्न सक्नुहुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुनेछ। आँटेका काममा साथीभाइबाट विशेष सहयोग मिल्नेछ। समग्रमा आजको दिन शुभ रहेकाले शुभ समयको भरपूर उपयोग गर्नुहोला। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आज चिताएको काममा मेष नमिल्दा योजना अधुरा हुन सक्छ। आज समय मध्यम रहनेछ, जसको प्रभावले हल्लाको पछि लाग्दा आफैलाई घाटा हुनेछ। तर पनि सेवामूलक कामबाट धन लाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। लामो र धेरै प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम पनि प्रारम्भ हुनेछ। टाढाको यात्रामा भने ध्यान दिनुहोला। तर परिवारमा तनाव उत्पन्न हुन सक्ने भएकाले तपाईँ तटस्थ रहन आवश्यक छ। जे काम गर्दै हुनुहुन्छ सतर्क भएर ध्यान दिएर गर्नुहोला। राशिफलबारे जानकारी सँगै अब लागू आजको स्थायी विशेषगरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा पनि सिंह राशिमा रहनेछन्। त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बिहिबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण र पश्चिमतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सखर गुड अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। त्यसै गरी अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला शुभ लाभादी बेला बिहानमा 5:40 सात बजेर 20 मिनटसम्म शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्दा राम्रो हुनेछ। बिहानमा 7:20 8:53 रोग बेला रहनेछ। बिहानमा 8:53 10:27 उद्योग बेला रहनेछ। बिहानमा 10:27 12:00 चर बेला रहनेछ। मध्यान्हमा 12:00 दिनमा 1:34 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 1:34 3:07 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम, यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 3:07 4:40 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समय कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 4:40 साँझमा 6:14 समय फेरि शुभ बेला रहनेछ। शुभ लाभादी बेलाको राति तर्फ लागौ। साँझमा 6:14 7:41 रोग बेला रहनेछ। साँझमा 7:41 9:07 उद्योग बेला रहनेछ। राति 9:07 10:34 चर बेला रहनेछ। राति 10:34 12:00 लाभ बेला रहनेछ। राति 12:00 1:27 अमृत बेला रहनेछ। राति 1:27 2:54 काल बेला रहनेछ। राति 2:54 4:20 शुभ बेला रहनेछ। राति 4:20 भोलि बिहानमा 5:47 समय फेरि उद्योग बेला रहनेछ। यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। प्रभान्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय दिनमा 1:30 3:00 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार।

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, नदी किनारबाट सड़क बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखराका मेयर आचार्यको जोड़, सन्तानेश्वरको महायज्ञमा 2,53,00,000 संकलन आज समापन हुँदै, कास्कीको किमलिङ खोलाको बाप पूर्ववत अवस्थामा फर्कियो, जोखिम नरहेको दावी, पूर्व प्रधान न्यायाधीश जबरा विरूद्धको रिट खारेज, अब पेन्सन पट्टा पाउने तनहुँमा 1 वर्षभित्र 1895 घरमा विद्युत सेवा विस्तार, विपत्तिमा सरकारको कामलाई सत्तापति पक्षको चस्माले नहेरिन, रवि रामिछानेको आग्रह, जेएनजी घटनामा संलग्न सबैमाथि स्पष्ट छानबिन गरी कार्यवाही गर्न गगन थापाको माग, बाराई हस्पिटालिटीबाट 20,00,000 सहित होटल संघद्वारा 29,35,000 रूपियाँ सहयोग, मलेसियामा स्वास्थ्य सेवा दिँदै गरेको हेलिकप्टर दुर्घटना 5 जनाको मृत्यु, एफसी प्रिमियर कपको फाइनल प्रवेशका लागि आज ओमनसँग नेपाल भिड्दै। अब सुनौ पूरा समाचार। पोखरामा बुधबार दिउँसो ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ। मृत्यु हुनेमा स्याङ्जाको अर्जुन चौपारीका उपायका नम्बर 5 का 25 वर्षीय नवराज दर्जी रहेका छन्। पोखरा 10 बुग्दोजोग स्थित पृथ्वीराज मार्गमा पृथ्वी चोकबाट अमरसिंह चोकतर्फ जाँदै गरेको NA5K 8244 नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको GS8P 282 नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा चालक दर्जी गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। उनको शव अस्पतालमै राखिएको छ। ट्रक र चालक सिन्धुलीकामाको कमलामाई नगरपालिका 8 का 36 वर्षीय खड्गबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भरिरहेको प्रहरीले जनाएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नदी किनारबाट सड़क निर्माण गर्ने सोच र अभ्यासलाई पुनरावलोकन गर्नुपर्ने बताउनु भएको छ। ललितपुरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै आचार्यले सड़क निर्माण गर्दा तत्काल दूरी छोटो हुने वा निर्माण सामग्री सहज रूपमा उपलब्ध हुने पक्षलाई मात्र नभई दीर्घकालीन रूपमा मुलुकको अर्थतन्त्र, वातावरण र जनजीवनमा पर्ने प्रभाव समेत मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो। विगतमा नदी किनारमा सड़क निर्माण गर्दा निर्माण सामग्री सहज रूपमा प्राप्त हुने र छिटो निर्माण गर्न सकिने लगायतका कारणले यस्तो अभ्यास अघि बढ़ाइएको हुन सक्ने उल्लेख गर्दै उहाँले अब सड़क निर्माणको दीर्घकालीन प्रभावबारे गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो। आचार्यले वातावरणीय प्रभाव मूल्याङ्कन EIA र प्रारम्भिक वातावरण परीक्षण LIE कागजी प्रक्रिया पूरा गर्न माध्यमका रूपमा मात्र लिन नहुने बताउनुभयो। EIA वास्तविक अध्ययन तथा जोखिम मूल्याङ्कनमा आधारित हुनुपर्ने भन्ने उहाँले सम्बन्धित मन्त्रालयका सचिवको ध्यानकर्षण गराउनुभयो। वातावरणीय तथा प्राविधिक अध्ययनका प्रक्रिया पूरा गरिआए पनि व्यवहारमा सड़क अवरुद्ध हुने र एउटा राजमार्गमा पहिरो जाँदा सिंह मुलुकको सम्पर्क प्रभावित हुने अवस्था किन आएको हो भन्ने विषयमा समीक्षा आवश्यक रहेको उहाँको भनाइ छ। आचार्यले विगतमा कमजोरीलाई नीतिगत तहबाट समीक्षा गरेर आगामी दिनमा त्यस्ता समस्या दोहोरिन नदिने गरी स्पष्ट नीति बनाउनु पर्ने बताउनुभयो। उहाँले सड़क तथा यातायात पूर्वाधार निर्माणमा मानवीय पक्षलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। मान्छेको सबैभन्दा ठूलो सम्पत्ति भनेको जीवन हो, उहाँले भन्नुभयो। शहरी क्षेत्रमा बढ़दै गएको सड़क दुर्घटनालाई समेत नीतिगत कमजोरीसँग जोड़ेर हेर्नुपर्ने आचार्यको भनाइ छ। शहरभित्र यातायातको विभिन्न माध्यम र ट्राफिक व्यवस्थापन सम्बन्धी तथ्याङ्कको अध्ययन आवश्यक रहेको उल्लेख गर्दै उहाँले दैनिक ठूलो संख्यामा दुर्घटना भइरहेको बताउनुभयो। आचार्यले विगतमा भएका कमजोरी नदोहोरिने गरी नीति परिवर्तन गर्नुपर्ने बताउनुभयो। सड़क तथा यातायात पूर्वाधार निर्माणमा दीर्घकालीन आर्थिक वातावरणीय र मानवीय प्रभावलाई केन्द्रमा राखेर नीति निर्माण गर्न सके मात्रै दिगो यातायात र शहरी गतिशीलताको लक्ष्य हासिल गर्न सकिने उहाँको भनाइ छ। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 मा मोदी खोलाको सहायक क्रिमिङ खोलाको बहाव आज बिहारदेखि पुरानै अवस्थामा फर्किएको छ। मंगलबार साँझ खोला छुनिँदा पानीको बहाव रोकिएका आमसंगमा गैराती उच्च सतर्कता अप्नाइएको थियो। अन्नपूर्ण 11 का वडा चीफ बहादुर गुरूङले खोलाको बहाव अहिले पूर्ववत अवस्थामा बगिरहेको र खोला जोखिम नरहेको जानकारी दिनुभयो। खोला थुनिएपछिको सम्भावित जोखिमपछि मोदी र किमरुङ खोला नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाएको थियो। जिल्ला प्रहरी कार्यालयले कास्कीको बिरेठाटी नयाँ पुल र पर्वतको पातीचौर र डिम्बुवा क्षेत्रमा माइकिङ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको थियो भने स्थानीयले रातमा घर छाडेर सुरक्षित स्थानमा निस्केका थिए। खोला थुनिएको हुन सक्ने सूचनापछि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको
कमानमा 10 जनाको प्रहरी टोली खटिएको थियो भने घान्द्रुक बिरठाँटी र नयाँ पुलबाट समेत प्रहरी प्रचालित भएका कास्की सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्ग बराले उतार्नुभयो। किमरुङ खोलामा गत असार 28 गते पनि 81 बाढ़ी आएको थियो। सो बाढ़ीले पुल बगाएको थियो भने होटलहरूमा क्षति पुगेको थियो। त्यसपछि मोदी खोलाको बाढ़ीले अनुपुर गाउँपालिका 4 वडा सीधा सड़क सम्पर्कबाट विच्छेद हुन छन्। बिरठाँटी घान्द्रुक सड़क 3 साता देखि अवरूद्ध बनेकाले अहिले बिरठाँटीमा पुननिर्माणको काम भइरहेको छ। पोखरा महानगरपालिका 5 पर्साङ स्थित सन्तानेश्वर महादेव मन्दिर पुननिर्माणलाई आयोजित श्रीमद भागवत महापुराण सत्ताज्ञान महायज्ञमा 2,53,00,000 रूपियाँ संकलन भएको छ। मायाको 8 दिन बुधबार मात्रै 40,74,000 रूपियाँ संकलन भएको आयोजकले जनाएको छ। महायज्ञ बिहिबार दिउँसो 3 बजे समापन हुने गरी कार्यक्रम गरिएको प्रचार प्रसार संयोजक लक्ष्मण बरालले जानकारी दिनुभयो। उहाँका अनुसार महायज्ञमा भक्तजन तथा दानवीरको उत्साहजनक सहभागिता रहेको सहयोगको निरन्तर बढ़िरहेको छ। बुधबार महायज्ञमा तालबारा आरती सेवा समितिले आरती गरेको थियो भने आयोजकका तर्फबाट लाखबत्ती र लक्षदीप प्रज्वलन समेत गरिएको थियो। धार्मिक अनुष्ठानसँगै सामाजिक अभियानका रूपमा महायज्ञ अघि बढ़िएपछि भक्तजनको उत्साहजनक सहभागिता देखिएको उहाँले बताउनुभयो। पोखरा पाँचको विभिन्न टोल विकास संस्थामा स्थानीय समुदायसँगै छिमेकी वडाबाट समेत श्रद्धालु तथा दानवीर महायज्ञमा सहभागी भइरहेका छन्। धार्मिक अवस्था सामाजिक एकता र मानवीय सेवाको भावनालाई जोडेर महायज्ञ सञ्चालन गरिएको समिति सचिव लक्ष्मण कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार महायज्ञ आयोजकको लक्ष्य अनुसार सफल भएको हो। पर्स्याङ बगिचा पार्क व्यवस्थापन समिति अध्यक्ष शिव पराजुलीका अनुसार माघेबाट संकलित रकम मध्ये केही हिस्सा हालैको बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको सहयोगमा प्रदान गरिनेछ। मन्दिर पुनर्निर्माणको अभियानमा वडावासीको अभूतपूर्व एकता देखिएको र छिमेकी वडाबाट समेत सहयोगको क्रम बढ़िरहेको उहाँले बताउनुभयो। माघेमा पण्डित दीपक प्रसाद पौडेलले श्रीमद् भागवत कथा वाचन गरिरहनु भएको छ। भक्तजन कथा वा श्रवणसँगै भजन कीर्तन देवलैला तथा विभिन्न धार्मिक कार्यक्रममा सहभागी भइरहनु भएको छन्। माइकेबाट संकलित रकम सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणमा खर्च गरिनेछ। नयाँ मन्दिर आगामी महादेव शिवरात्रीमा उद्घाटन गर्ने तयारी गरिएको छ। 4 ढोका र पञ्चमुखी शिवलिङ्ग सहित आकर्षक शिवालयका रूपमा मन्दिर पुनर्निर्माण गरी धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। सन्तानेश्वर महादेवलाई सन्तान प्राप्ति तथा कल्याणको वरदान दिने देवताको रूपमा पूजा गर्ने धार्मिक विश्वास रहिआएको छ। स्थानीय लीलाधर कोइरालाले करिब 92 वर्ष अघि मन्दिर स्थापना गरेको थिए। सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबहरा विरूद्धको रिट निवेदन खारेज गरेको छ। सर्वोच्चले संवैधानिक अदालतको यो आदेशसँगै प्रधान न्यायाधीश जबहराले पेन्सन पट्टा लगायतको सुविधा पाउने बाटो खुलेको छ। यसअघि महाभियोगका कारण निलम्बित अवस्थामै अवकाश भएका उनले पेन्सन पट्टा लगायतका कुनै सुविधा पाएका थिएनन्। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, सारंगा सुवेदी र विनोद शर्माको इजलासले जबहरा विरूद्धको रिट निवेदन खारेज गर्ने निर्णय गरेको छ। महाभियोगका कारण जबहरा प्रधान न्यायाधीश पदबाट अवकाश भएका थिए। उनी विरूद्धको अभियोग टुङ्गो नलाग्दै प्रतिनिधि सभाको कार्यकाल समेत सकिएको थियो। त्यसपछि संघीय संसदको महासचिव भारतराज गौतमले उनी विरूद्धको निलम्बन फुकुवा हुनु भने भनी सर्वोच्च अदालतमा पत्र लेखेका थिए। त्यही पत्र विरूद्ध नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएशनले सर्वोच्चमा रिट निवेदन दिएका थिए। तत्काल सुनाएपछि सर्वोच्च अदालतको संवैधानिक जालसले संघीय संसद सचिवालयका तयो पत्र कार्यान्वयन नगर्न नगराउन भनी अन्तरिम आदेश दिएको थियो। अन्तरिम आदेशकै कारण जबरा हालसम्मै निलम्बित अवस्थामा रहेका छन्। नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष 82-83 जिल्लाका विभिन्न क्षेत्रमा 1,895 घरधुरीमा विद्युत सेवा विस्तार गरेको छ। वितरण केन्द्रका इन्जिनियर दिलबहादुर आलका अनुसार विद्युत सुविधा नपुगेका तथा नयाँ बस्तीमा लाइन विस्तार गरिएसँगै केन्द्र अन्तर्गत कारक संख्या 82,249 पुगेको छ। दौली कार्यालय अन्तर्गत 28,230, खैरिन्टार उप वितरण केन्द्र अन्तर्गत 27,417, डुम्रे शाखा अन्तर्गत 12,153, आबुखरिनी शाखा अन्तर्गत 5,920, थर्पु नोलाइट अन्तर्गत 2,615 र दुई पिप्ले नोलाइट अन्तर्गत 5,000
312 सेवा रहेका छन्। तरूणका 10 स्थानीय तह केन्द्रको कार्यक्षेत्रमा छन्। साथै कास्कीको रूपा गाउँपालिका, लमजुङको मध्य नेपाल नगरपालिका तथा नवलपुरका केही क्षेत्रमा पनि यस केन्द्र मार्फत विद्युत सेवा प्रवाह हुँदै आएको छ। केन्द्रले उक्त आर्थिक वर्षमा 87,76,13,787 युनिट विद्युत बिक्री गरी 1,11,12,126 रूपियाँ संकलन गरेको जनाएको छ। वितरण केन्द्र अन्तर्गत 6 सब स्टेशन, 30 11 केवी फिल्टर, 673 ट्रान्सफर्मर तथा विभिन्न क्षमताका प्रसारण र वितरण लाइन सञ्चालनमा रहेका छन्। केन्द्रले विद्युत लाइन विस्तार, मरमत, सुदृढीकरण, नयाँ मिटर जडान तथा भरपर्दो विद्युत आपूर्तिमा काम गर्दै आएको छ। सिटुवान टेलिभिजनद्वारा आयोजित प्रदेश स्तरीय 5 खुल्ला चित प्रतियोगिता 2083 को उपाधि नेत्रहीन ऊर्जाशील दिदीबहिनी समूहले जितेको छ। हरितालिका तीजको अवसरमा आयोजित प्रतियोगितामा सहभागी सबै समूहलाई पछि पार्दै ऊर्जाशील दिदीबहिनी समूह प्रथम भएको हो। प्रथम भएको सबैले नगद 50,000 रूपियाँ सहित प्रमाणपत्र प्राप्त गर्यो। प्रतियोगितामा सहनशील दिदीबहिनी समूह द्वितीय, डियर वाक पोखरा स्कूल तृतीय, कमल जैसी आमा समूह सान्त्वना भएका छन्। उनीहरूले कमस 30,000 रूपियाँ, 20,000 रूपियाँ र 10,000 रूपियाँ नगद सहित प्रमाणपत्र प्राप्त गरे। विधायगत तर्फ उत्कृष्ट नेतृमा सिर्जना सेकेन्डरी स्कूल र उत्कृष्ट भेषभूषा बुहारी सशक्तिकरण समाज पुरस्कृत भए। उत्कृष्ट शब्दतर्फ साङजाको महिला दिव्य ज्योति आमा समूह पुरस्कृत भएको छ। उनीहरूले जनै 5,000 रूपियाँ नगद प्राप्त नगद सहित प्रमाणपत्र प्राप्त गरे। कार्यक्रममा कर्णिक प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुशमाकर नेउपानेले मौलिक संस्कृतिको संरक्षणमा तीज गीत प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। नेपालको शिक्षा प्रणाली पाठ सम्झने, लेख्ने र अंक प्राप्त गर्ने प्रणालीमा सीमित रहेको छ। विद्यालयमा सिकेको विषय वस्तु विद्यार्थीले व्यावहारिक रूपमा प्रयोग गर्न सकेका छैनन्। जीवनभर आधा र उमेर पढेर सके पनि हातमा सिप नै छैन क्षमता छ। कक्षा 12 सक्ने बित्तिकै विद्यार्थीहरू विदेश हानिने लालयित छन्। यावत समस्या चिर्दै विद्यालय तहको शिक्षाको पाठ्यक्रम फेर्नुपर्ने टटकारो आवश्यकता विगतदेखि नै उठ्दै आएको छ। यसपालि बालेन शाह नेतृत्वको सरकारले पाठ्यक्रम समय सापेक्ष व्यावहारिक र जीवन उपयोगी बनाउन विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम पारित 2076 परिमार्जन गर्दैछ। पाठ्यक्रम विकास केन्द्रका पूर्व महानिदेशक समेत रहेका एनसीएफ परिमार्जन कार्यदलका तर्फबाट डाक्टर लेखनाथ पौडेलले शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्री स्तरीय निर्णय बमोजिम विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जन कार्य शुरू भएको बताउनुभयो। उक्त प्रारूप परिमार्जनका लागि विभिन्न सरकारवालाको सुझाव तथा पृष्ठपोषण संकलन थालिएको छ। 24 30 भदौसम्म 7 प्रदेशका 28 जिल्लामा सरकारवालासँग प्रत्यक्ष अन्तर्क्रियाका लागि प्राध्यापक डाक्टर बालचन्द्र लुन्टेलको समक्षमा विज्ञहरू खटाइएको छ। विभिन्न 12 विषयगत समूह गठन गरिएको छ। यसै क्रममा पोखरामा बुधबार 2 छुट्टाछुट्टै कार्यक्रम गरी सरकारवालासँग सुझाव तथा पृष्ठपोषण संकलन कार्य भयो। सहभागीले विद्यालय शिक्षाको संरचना पुनः डिजाइन गरी कक्षा 1-5 एलिमिनेटर, कक्षा 6-9 जुनियर हाई स्कूल र कक्षा 10-12 सिनियर हाई स्कूल बनाउनु पर्ने सुझाव दिएका छन्। यस्तै कक्षा 1-6 भाषिक र गणितीय साक्षरतामा जोड़ दिनुपर्ने, कक्षा 7-9 विषयगत अवधारणामा सामान्य ज्ञान र सिप विकास गर्ने गरी समावेश गर्नुपर्ने, 10-12 साधारण र प्राविधिक धार बनाउनु पर्ने, प्राविधिक धारमा कामका संसारमा जाने गरी जनशक्ति विकास गर्नुपर्ने, नैतिक शिक्षा लगायत विषयलाई पाठ्यक्रममा एकीकरण गर्नुपर्ने, समाज र विद्यार्थीका आवश्यकता लगायतका विषयलाई जोड्नुपर्ने सुझाव दिए। विद्यार्थी मूल्यांकनमा खुल्ला परीक्षा लगायतका लागि विषयका आधारमा खुल्ला पहरिनुपर्ने, रुचि सिर्जना गर्ने पाठ्यक्रम विकास गर्नुपर्ने, 50% जनशक्ति मात्र साधारण शिक्षामा जाने गरी विश्वविद्यालयसँग लिंक गर्नुपर्ने, बाँकीलाई कामको संसारमा जाने गरी जोड्नुपर्ने, समाजकै आवश्यकता सम्बोधन हुने गरी पाठ्यक्रम विकास हुनुपर्ने, स्थानीयदेखि विश्वव्यापीकरणसम्मका विश्व विषयवस्तुलाई सम्बोधन गर्नुपर्ने, अंग्रेजी विज्ञान र गणित ऐच्छिक बनाए पनि हुने, मूल्याङ्कनमा लचकता हुनुपर्ने, प्रस्तुति हुँदा क्रियामा हुँदा पनि एससी लगायतका मूल्याङ्कनमा सहभागी हुनै पर्ने बाध्यात्मक व्यवस्थामा लचकता हुनुपर्ने, सिक्ने टिकाउने र बिक्ने नागरिक बनाउनु पर्ने उनीहरूको सुझाव छ। गरौंगो झोला बोकेर स्कूल जानुभन्दा कम विषय राख्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशको सम्बोधन गर्नुपर्ने, डिजिटल तथा वित्तीय साक्षरतालाई जोड, उद्यमशीलता, जलवायु परिवर्तन, जैव विविधताका विषय सम्बोधन, मानवीय हित तथा कल्याणका पक्ष राख्ने, नवप्रथम उद्यमशीलता जोड़ दिने, एआई विषयलाई व्यवस्थित गर्ने, प्रविधिको नैतिक प्रयोगमा जोड़ दिने,
आलोचनात्मक सोच प्रमाण र परियोजनामा आधारित सिकाइमा जोड़ दिने विकासात्मक चरणका आधारमा संक्रमणकालीन सिकाइको पक्षमा पनि समावेश गर्ने प्रयोग परिमार्जन प्रयोगात्मक अभ्यास पक्ष राख्ने सृजनात्मक खोजमूलक विषयलाई जोड़ दिने निरन्तर र बहुआयामिक मूल्यांकन प्रक्रियामा आधारित हुने सफ्ट स्किल र हार्ड स्किलको सन्तुलन रूचि अनुसारका विषय मात्रै समावेश गर्नुपर्ने पनि सहभागीले सुझाव दिए। कक्षा दस पछि प्राविधिक विषयमा समावेश गर्ने कम्तीमा 50% वास्तविक सिकाइमा आधारित कार्यमा जोड़ दिनुपर्ने मौन्तिक मूल्यलाई व्यवहारमा ढाल्ने प्रणालीको विकास गर्नुपर्ने समेतको सुझाव आएको महिला शिक्षक समाजका केन्द्रीय अध्यक्ष समेत रहेका विज्ञ समूहका एक सदस्य डाक्टर जानु कार्यपालले बताउनुभयो। कार्यक्रममा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर शेषनारायण पौडेलले निकै गहकिला सुझाव दिँदा सहभागी मन्त्रमुग्ध बनेका थिए। उनले गणित अंग्रेजीमा फेल हुँदैमा जीवनभर उक्त विद्यार्थी अयोग्य हुनुपर्ने परिपाटी फेर्नुपर्ने माग गरे। उनले नैतिकवान र चरित्रवान बनाउँदै विद्यार्थीलाई माथिल्लो कक्षामा पुगिसकेपछि सिपमूलक शिक्षा पढ़ाउनु पर्ने बताए। कार्यक्रममा प्रदेशको योजना आयोग शिक्षा विकास तथा समन्वय इकाई शिक्षा विकास निर्देशनालय परीक्षा बोर्ड प्राविधिक शिक्षालय प्राविधिक नमूना विद्यालय वैकल्पिक धारका विद्यालय प्र पोखरा महानगरपालिका शिक्षा महाशाखा विश्वविद्यालय क्याम्पस प्रतिनिधि शिक्षाकर्मी पत्रकार विद्यार्थी समेतको उपस्थिति थियो। कार्यदलका तर्फबाट डाक्टर लेखनाथ पौडेलले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए। स्वागत शिक्षा महाशाखाका घनश्याम पौडेलले स्वागत गर्नुभएको थियो। यसैबीच बुधबार नै प्याप्सन एन प्याप्सन र हिसानका प्रतिनिधि पनि छुट्टै कार्यक्रम गरी पृष्ठपोषण लिइसकेको छ, जसमा पाठ्यक्रमलाई कम बजिलो र लचिलो बनाउने अनावश्यक दोहोरिएका तथा अत्याधिक तथ्यात्मक विषयवस्तु हटाई मुख्य अवधारणा सिप र प्रयोगमा जोड़ दिनुपर्ने राष्ट्रिय तहमा अनिवार्य सिकाइ उपलब्धि निर्धारण गरी स्थानीय तह र विद्यालयलाई केही विषयवस्तु दिनुपर्ने लगायतका मागहरू रहेका छन् तथा गतिविधि क्षणमा लचकता दिनुपर्ने विद्यालय शिक्षालाई जीवन र रोजगारीसँग जोड्ने कक्षा 9 देखि 12 रुचि र क्षमता अनुसार प्राविधिक व्यावसायिक र उद्यमशीलताका अवसर विस्तार गर्नुपर्ने विषय उठेका छन्। एआईको प्रयोग मात्र होइन यसको सीमा तथ्य जाँच गोपनीयता साइबर सुरक्षा डिजिटल नैतिकता र जिम्मेवारी प्रयोग सम्बन्धी ज्ञान विकास गर्नुपर्ने त्यसका लागि शिक्षकको क्षमता विकासलाई पनि पाठ्यक्रम कार्यान्वयनसँगै अंक बढ़ाउनु पर्ने स्थानीय ज्ञान भाषा संस्कृति र सिपलाई पाठ्यक्रममा स्थान दिने स्थानीय इतिहास कला संस्कृति परम्परागत ज्ञान कृषि पर्यटन प्राकृतिक स्रोत तथा स्थानीय पेशालाई पाठ्यक्रमसँग जोड्नुपर्ने पाठ्य पुस्तकलाई एकमात्र ज्ञानको स्रोत नबनाई पुस्तकालय प्रयोगशाला स्थानीय स्रोत व्यक्ति संग्रहालय प्रकृति समुदाय तथा डिजिटल स्रोतको प्रयोगलाई पाठ्यक्रममै प्रोत्साहित गर्नुपर्ने सुझाव दिएको थियो। कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका तर्फबाट निर्देशक रिजनी धिमाल अधिकृत रिया भट्टराई र मनोहरी सिंह धामी एनसीएफ परिमार्जन कार्यालय दलका डाक्टर लेखनाथ पौडेल डाक्टर खेम कार्की डाक्टर जानुका नेपाल र प्याप्सन शैक्षिक विकास विभागका संयोजक कुमार थापा सुझाव संकलनका लागि सजीकरण गरेका थिए। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो अब एकैछिन विश्रामको पालो।

0: छैन, न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण श्रीकृष्ण भनिरहेको नि।
1: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त ठाउँ छैन, अनि यसै न भनेर के गर्नु त?
0: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोलबोलाउनै पर्दैन नि।
2: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841775694, 9891924। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 9560-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
1: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, फेरि राख्नु जस्तो कता बनाएछ?
3: कता हुनु नि, पोखरा गैरापाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852521050, 9251270।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका हमी समझ।
4: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोपराइटर मिनराज खड़का, फोन नंबर 061-535-651। समझन सही नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5 पोखरा।
5: हेर न साङ्लो बरो, बहिनीको विवाह आँटेको, पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
6: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
7: सैलरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
2: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 98-4-28-575, 98-0-67-15-947, 98-5-32-575।
8: हेलो,
9: हजुर
8: सन्चै, कस्तो छ हजुरलाई?
9: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
8: बरु तालिम लिँदा कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
9: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
11: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
12: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
11: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्गो चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
11: फोन नम्बर 061-585-9015।
13: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तुला, 98-560-2225, 98-560-26-110। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी, नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
14: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
13: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मास बारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
15: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
16: होइन के भन्छ यो रेडियाले?
15: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्वत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
16: एकैछिनको विश्रामपछि खबर सङ्गालमा पुनः स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारले उद्धार, उपचार तथा राहतका लागि प्रभावकारी रूपमा राज्य संयन्त्र परिचालन गरेको बताउनु भएको छ। बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले विपत्तिको अवस्थालाई सत्ता र प्रतिपक्षको परम्परागत दृष्टिकोणबाट हेर्न नहुने धारणा राख्नुभयो। उहाँले विपत्ति शुरू भएदेखि नै सरकारले आफ्नो सम्पूर्ण राज्य संयन्त्र परिचालन गरी उद्धार, उपचार र राहतको काम अघि बढ़ाइएको बताउनुभयो। विपत्तिका शुरूकै घण्टामा हजारौं सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको र हवाई उद्धार समेत व्यवस्थित रूपमा सञ्चालन गरिएको लामिछानेले बताउनुभयो। लामिछानेले घाइतेहरूको उद्धार तथा उपचार, विस्थापित परिवारका लागि अस्थायी बसोबास र खाद्यान्न व्यवस्थापनमा सरकारले देखाएको तत्परतामाथि प्रश्न गर्ने ठाउँ नरहेको बताउनुभयो। विपत्तिका कारण घर, सम्पत्ति तथा जीवनका आधारभूत साधन गुमाएका नागरिकलाई होल्डिङ सेन्टरमा राखेर राज्यले तत्कालीन आवश्यकता र सुरक्षाको जिम्मेवारी लिएको उहाँको भनाइ छ। कतिपय प्रभावित क्षेत्रमा सड़क तथा यातायातको पहुँच नहुनुका साथै मौसम समेत प्रतिकूल रहे पनि उद्धार तथा राहत कर्मीहरू प्रभावित नागरिकसम्म पुगेको लामिछानेले बताउनुभयो। स्थानीय प्रशासन, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूले समेत विपत्तिको सामना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ 23-24 गते भएको घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कार्यवाही गर्न सरकारसँग माग गरेको छन्। बीपी स्मृति दिवसको अवसरमा एक भिडियो सन्देश दिँदै सभापति थापाले भदौ 24 गते आफ्ना घर समेत जलेका स्मरण गर्नुभयो। थापाले उक्त दिनको आफ्नो व्यक्तिगत पीड़ा भन्दा घटनामा ज्यान गुमाएका र घाइते भएका युवाको पीड़ा ठूलो रहेको बताउनुभयो। उहाँले भदौ 23 गते शान्तिपूर्ण आन्दोलनमाथि भएको राज्य दमन र आन्दोलनमा घुसपेट गरी हिंसा भड़काउनेहरूको पहिचान गर्नुपर्ने बताउनुभयो। त्यस्तै भाद्र 24 गते सिंहदरबार अदालत लगायतका सार्वजनिक संरचनामा भएको दोष पारे पनि निष्पक्ष अनुसन्धान आवश्यक रहेको उहाँले भनाइ राख्नुभयो। सरकारले भदौ 24 गतेको घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै उहाँले अनुसन्धान कहाँ पुगेको भन्ने प्रश्न गरेका छन्। भदौ 24 गतेको घटना सम्बन्धी अध्ययनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न पनि उहाँले माग गर्नुभयो। थापाले भदौ 23 दमन गर्ने, धेरै हिंसा भड़काउने तथा भदौ 24 अपराध गर्ने सबैलाई कानूनी कार्यवाही गर्नुपर्ने बताउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेएनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट तथा आगजनीबारे निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्नुपर्ने बताउनु भएको छ। जेएनजी आन्दोलन शुरू भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार वक्तव्य जारी गर्दै प्रचण्डले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धांजलि र शोक सन्तप्त परिवार, घाइते र प्रभावितप्रति संवेदना व्यक्त गर्नुभयो। उहाँले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, फुकुवास, भ्रष्टाचारको अन्त्य, सुशासन र अवसरमा समानताको मागसहित शुरू भएको आन्दोलन प्रारम्भमा अभिव्यक्ति स्वतन्त्रता सुशासन र भ्रष्टाचार विरूद्धको खबरदारीमा केन्द्रित रहेको उल्लेख गर्नुभयो। तर युवाको आवाजलाई संवेदनशील रूपमा लिएर सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेको उहाँको आरोप छ। त्यसपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै संदिग्न तत्वहरूकोले आन्दोलनलाई अपहरण गरेको प्रचण्डको दावी छ। उनले भदौ 24 गते सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय तथा राजनीतिक दलका कार्यालय लगायतका सार्वजनिक तथा निजी सम्पत्तिमा लुटपाट, आगजनी र तोडफोड़ भएको उल्लेख गर्नुभयो। प्रचण्डले जेएनजी आन्दोलनमाथि भएको दमन र त्यसपछिको हिंसाबारे विभिन्न प्रश्नको सत्य तथ्य उजागर गर्नुपर्ने बताउनुभयो। आन्दोलनमाथि दमन गरिन र कसरी भयो, कसले आन्दोलन भड्कायो, हिंसा तथा लुटपाट कसले मचायो र त्यसबाट लाभ कसले उठाए भन्ने विषयमा अनुसन्धान हुनुपर्ने उहाँको भनाई छ। अब आर्थिक समाचार। होटल संघ पोखरा नेपालले प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा सहयोग रकम प्रदान गरेको छ। संघको तर्फबाट 2,00,000 रूपियाँ, बाराही हस्पिटालिटीका तर्फबाट 20,55,000 रूपियाँ र अन्य होटलको सहित गरी कुल 29,35,833 रूपियाँ भौचर कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङलाई प्रदान गर्नुभएको छ। सो अवसरमा माउन्टेन ट्रस्टका तर्फबाट गरिएको 10,00,000 रूपियाँ सहयोगबारे समेत जानकारी प्रदान गर्नुभएको छ। संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघले एक टोली बुधबार जिल्ला प्रशासन कार्यालय कास्की पुगी सहयोगबारे अवगत गराएको छ। संघ अन्तर्गतको होटलबाट यसअघि स्वतस्फूर्त रूपमा गरिएको सहयोग समेत जोड्दा हालसम्म सहयोग रकम 40,00,000 रूपियाँ कटेको पनि अध्यक्ष सुवेदीले जानकारी दिनुभयो। सहयोग आउने क्रम निरन्तर रहेको जानकारी दिँदै अध्यक्ष सुवेदीले भविष्यमा पनि यो क्रम जारी रहने बताउनुभयो। सो अवसरमा प्रजीय गौरूङले विपत्ति परेमालाई राहत कोष मार्फत संघ लगायतका होटल र संस्थाले गरेको सहयोगको सराहना गर्नुभयो। तपाईहरूले मन फुकाएर सहयोग गर्नुभएको छ, यो प्रशंसनीय छ। उहाँले भन्नुभयो, राहत कोषमा हाल 11,98,97,00,000 रूपियाँ मौजात रहेको सरकारले जनाएको छ। यसअघि रेवानले 12,00,000 रूपियाँ सहयोग गरिसकेको छ। विदेशको समाचार। मलेसियाको सारवाक राज्यमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेलिकप्टर दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ। मलेसियाली अधिकारीका अनुसार बो 105 प्रकारको हेलिकप्टर मंगलबार दिउँसो बोर्नियो टापुको उत्तर पश्चिम क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटना स्थल मिरी शहरबाट करिब 315 किलोमिटर दक्षिण पूर्वमा रहेको छ। मिरीका विपद व्यवस्थापन समितिका अध्यक्ष ग्वालोङ लुआउङले हेलिकप्टरमा सवार जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मृतकको मध्ये एक चालक, एक चिकित्सक र एक स्वास्थ्य सहायक र 2 नर्स रहेको स्थानीय संचार माध्यमले जनाएको छ। सामाजिक सञ्जालमा सार्वजनिक गएको दृश्यमा हेलिकप्टर खस्नु अघि बाक्लो धुवान निस्किरहेको देखिन्छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। मलेसियाको नागरिक उड्डयन प्राधिकरणले घटनाको अनुसन्धानका लागि टोली परिचालन गरेको जनाएको छ। दुर्गम स्वास्थ्य सेवा कार्यक्रम मार्फत घना जंगल र सड़क पहुँच नभएका आदिवासी समुदायमा हेलिकप्टर तथा सेना विमान मार्फत चिकित्सक र स्वास्थ्यकर्मीको टोली पुग्ने गरेको छ। अब खेलकुदको समाचार। मलेसियामा जारी एसएससी प्रिमियर कपको सेमी फाइनलमा नेपालले बिहिबार बिहान ओमनसँग खेल्दैछ। मलेसियाको बायुमास क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार बिहिबार बिहान 7:15 शुरू हुनेछ। नेपाल समूह एको विजेताका रूपमा सेमी फाइनल खेल्न लागेको हो भने ओमन समूह बीको उपविजेता रूपमा खेल्दैछ। मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भए पनि समूहको उपविजेताकै रूपमा रहेको छ। यता ओमन भने यूएई र कुवेतसँग पराजित भए पनि समूह बीमा उपविजेता बन्यो। नेपालले समूह चरणमा बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो भने अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो। हारको बावजुद नेपाल समूह विजेता बनेको थियो। समूह एको उपविजेता बनेको हङकङले बिहिबार हुने सेमी फाइनलमा समूह बीको उपविजेता युएईसँग खेल्नेछ। यस प्रतियोगिताको उपाधि जित्ने टोली एसएससी कपमा छनौट हुनेछ। इमर्जिङ टिम्स एसिया कपका लागि भने दुई फाइनलिस्ट स्वत छनौट हुनेछन्। फाइनल पुग्न नसक्ने दुई टोली तेस्रो स्थानका लागि खेल्नेछन्। तेस्रो हुने टोली भने इमर्जिङ टिम्स एसियाका लागि छनौट हुनेछ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग अर्को अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, नदी किनारबाट सड़क बनाउने नीति पुनरावलोकन गर्नुपर्नेमा पोखराका मेयर आचार्यको जोड़, सन्तानेश्वरको महायकीमा 2,53,00,000 संकलन आज समाप्त हुँदै कास्कीको क्रिमिङ खोलाको बहाव पूर्ववत अवस्थामा थर्कियो, जोखिम नरहेको दावी, पूर्व प्रधान न्यायाधीश सबराह विरूद्धको रिट खारेज, अब पेन्सन पट्टा पाउने तनुमा 1 वर्षभित्र 1,895 घरमा विद्युत विपत्तिमा सरकारको कामलाई सत्ता प्रतिपक्षको चस्माले नहेर्न रवि लामिछानेको आग्रह। जेन्जी घटनामा संलग्न सबै भन्थे सर्वनिष्पक्ष छानबिन गरी कारवाही गर्न गगन थापाको माग। बाराई हस्पिटालिटीबाट 20 लाख सहित होटल संघद्वारा 29,35,000 रुपियाँ सहयोग। मलेसियामा स्वास्थ्य सेवादिँदै गरेको हेलिकप्टर दुर्घटना 5 जनाको मृत्यु। प्रिमियर कपको फाइनल प्रवेशका लागि आज ओमानसँग भिड्दै रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार रेडियो अहिले 9 बजे खबर सङ्गालो आउँछ। हामीसँग सफलताको पाइलामा अब केही बेर गइसक्नु सक्नुहुन्छ। विभिन्न गीत सङ्गीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
7: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बालिराखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
8: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
9: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगनगौडा।
10: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
10: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
10: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
10: पोखरा 2 बिन्दवासिनी बस पार्क,
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
10: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
11: मोबाइल नम्बर 98460-59581,
10: 98165-15475।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: हेर न सांगलो बरो बहिनी को विवाह टिको पार्टी को जिम्मा पो कल दिने होला यसो आइडिया निकाल दिनु पर्यो
2: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
3: देला तलाई स्यालेरी बिरौटा को राम मंदिर को आड़ेमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिस मा गएर पार्टी को जिम्मा दिएर आइज त कान्छा सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मंदिर को नजिकै मोबाइल नंबर 9847285775 9807159947 9857325775
4: हेलो
5: हजुर सन्चै
4: कस्तो छ हजुरलाई
6: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
4: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
6: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
7: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लाढुङ्गा यु एफओ र ट्री कम्प्लेक्स को बीचमा
8: फोन नम्बर 061-57-9915
10: होइन ए बुढा बिहान बिहान कहाँ हिँड्न लाकाउ
11: मेरी आमै नि घर बनाउन लाग कुरा त तलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झाल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
10: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
12: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ
13: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
14: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-541-9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-82-89।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-500।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन

0: लगाएर उत्पादन बढ़ाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढ़ाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
0: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।
3: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
4: रेडियो सफलता 103.4
5: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
6: उमंग
5: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
6: ज्ञानी कामे गुरु।
5: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग सुन्न

0: hear yourself. स्वयं को आवाज लाई सुनोस.
1: एक पटक में एउटा श्वास आउँछ. हाम्रो जीवनलाई हाम्रो श्वासहरूद्वारा नै मापन गरिन्छ. के हामी अहिलेको क्षणप्रति आभार प्रकट गर्छौं?

म एउटा उदाहरण दिन्छु पानीको थोपाको। पानीको थोपालाई तपाईँले देख्नु भएको होला, वर्षा पनि हुन्छ त्यो पनि पानीको थोपा नै हो। हावा यताउता चल्छ तब पानीको थोपा पनि यताउता जान थाल्छ। कति सफा कति कोमल छ पानीको थोपा, तर त्यो पानीको थोपामा कस्तो शक्ति छ के तपाईँलाई थाहा छ? यदि तपाईँको हातमा कसैले एक थोपा पानी हालिदियोस् र भनोस् कि यो पानीको थोपामा पहाड़लाई बगाउन सक्ने क्षमता छ, यो थोपामा क्षमता छ, यति शक्ति छ कि हजारौं हजार मानिसलाई यसले सिद्ध्याउन सक्छ। यो थोपामा यो शक्ति छ कि यसले शहरहरूमा गाउँहरूमा विद्युत पुर्याउन सक्छ। के तपाईँ मान्नुहुन्छ कि यो थोपामा क्षमता छ, यसले मानिसहरूलाई खाना खुवाउन सक्छ, यो थोपा मेरो हातमा जुन थोपा राखिएको छ यसले सारा संसारका मानिसलाई खाना खुवाउन सक्छ, यो कसरी सम्भव छ? जब म आफ्नो कुरा मानिसहरूलाई भन्छु मानिसहरू पनि यही सम्झिन्छन्। यो तपाईँ पनि भन्नुहुन्छ कि यो जीवन पाइएको छ, ठूलो भाग्यले पाइएको छ, मानिसको शरीर पाइएको छ, ठूलो भाग्यले यो पाइन्छ। यसमा ठूलो कुरा के छ र? हजारौंले पाएका छन्, हजारौंले जाँतो के भन्छन् पिँधिरहेका छन्, आउनु भएको छ र एक दिन जानु छ, नोकरी गर्नुहोस्, मोज गर्नुहोस्, यो गर्नुहोस्, त्यो गर्नुहोस्, बस। यो के भनिरहनु भएको छ तपाईँले कि यो मानिसको शरीर पाइएको छ, यो एकदमै दुर्लभ छ, यो ज्यादै मूल्यवान छ, यो अत्यन्तै राम्रो छ, यसबाट तपाईँ मोक्ष पाउन सक्नुहुन्छ। यो त यस्तै कुरा हो जुन थोपासँग हुन्छ, तर वास्तवमै त्यो थोपामा त्यो क्षमता छ, त्यो शक्ति छ कि त्यसले पहाड़लाई पनि यताबाट उता लगिदिन सक्छ, यस्तो खाडल बनाइदिन्छ कि कुरै नगर्नुहोस्, त्यसैलाई बाँध बनाएर त्यही थोपाबाट जेनेरेटर चलाउन सकिन्छ र हजारौं हजारौं करोड़ौं मानिसहरूले बिजुली आफ्नो घरमा प्राप्त गर्छन्, होइन त्यही थोपाबाट, थोपाबाट होइन होइन, नदीबाट, तलाउबाट होइन होइन होइन होइन, सुन्नुहोस् सुन्नुहोस् सुन्नुहोस् सुन्नुहोस्, त्यो थोपा कहाँबाट आयो, कहाँबाट आयो त्यो तलाउ, कहाँबाट आयो त्यो नदी,

ए बनाएका छन् सृष्टिकर्ताले। समुद्रको पानी छ नुनिलो, तपाईलाई चाहिन्छ सफा, गहुँलाई चाहिन्छ स्वच्छ, धान यदि धान रोप्नु छ त्यसलाई पनि चाहिन्छ सफा, त्यसमा नुनिलो पानी लगायो भने बिग्रिन्छ। तर सृष्टिकर्ताले पनि यसको प्रबन्ध गरे, बाफ बनाए। जब समुद्रको पानी बाफमा परिवर्तन हुन्छ त्यसले नुनिलोपनलाई त्यही नै छोडिदिन्छ, नुनलाई लिँदैन। जब माथि उठ्छ चिसो हुन्छ, बादलको रूप लिन्छ, त्यस पश्चात हावासँगै जान थाल्छ। जहाँ प्रकृतिको स्वरूपमा जहाँ उनले पानी पार्नुपर्छ त्यहाँ उनले पानी बर्साउन थाल्छन्, थोपा थोपा गरी। पानी कहिले झरना जस्तो बर्सिँदैन, एक एक थोपा पर्दछ र त्यही थोपा बरफ बन्छ, गर्मीमा पग्लिन्छ। थोपा एक एक थोपा भएर, एक एक थोपा मिसिएर, एक एक थोपा गर्दै नदीहरू बन्छन् र त्यही नदीमा बाँध बाँधिन्छ अनि त्यही बाँधबाट फेरि पानीलाई नियन्त्रण गरेर विद्युत निकालिन्छ र त्यही थोपा तपाईँको खेतमा आएर तपाईँको खेतीलाई हरा भरा बनाउँछ ताकि तपाईँले खाना प्राप्त गर्न सक्नुहोस्। यो त थोपाले तपाईँका लागि गर्यो, तर कहिले यो थाहा पाउने कोसिस गर्नुभयो कि यो थोपाले के चाहन्छ? जुन दिन त्यो थोपा समुद्रमा मिसिन्छ त्यो थोपा रहँदैन, जब गंगा कैयौं पटक गंगा माथिबाट उडेको छु र हेर्छु र एउटा ठाउँ छ इलाहाबाद नजिकै त्रिवेणी जहाँ तीन नदी मिसिन्छन् त्यहाँ म पनि गएको छु। जहाँबाट आएको थियो त्यहीँ गएर मिल्यो। तपाईँले पनि एक दिन लिन हुनुहुन्छ, मिसिनु छ। तपाईँले जे गर्नुभए पनि तपाईँ हुनुहुन्छ थोपा। तपाईँ हुनुहुन्छ थोपा र तपाईँ मिसिन चाहनुहुन्छ आफ्नो समुद्रसँग, र त्यो समुद्र को हो? कुन चाहिँ समुद्र? जुन सबै ठाउँमा छ, कुनै यस्तो ठाउँ नै छैन जहाँ त्यो समुद्र नहोस्। र यो थोपा त्यो समुद्रमा गएर मिसिन चाहन्छ। उनलाई मानिस परमपिता परमेश्वर पनि भन्छन्, भगवान पनि भन्छन्, अल्लाह पनि भन्छन्, गॉड पनि भन्छन्, तर त्यो समुद्रमा गएर यो थोपा मिसिन चाहन्छ। के तपाईं जीवित छँदै त्यो समुद्रमा मिसिन चाहनुहुन्छ?

जानकारी का लागि premrawat.com अथवा 01-590-1765 र 98-43-1650 11 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सधैँ कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला, रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
8: फोन नम्बर 061-587-915।
9: हेलो,
10: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
9: किन यताउता गर्नु पर्यो, पोखरा 7 मासबारमा रहेको PST टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
2: सम्पर्क PST ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-wheel पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090, 9828420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
2: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
12: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
12: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
12: सम्पर्क सहारा इंटरनेशनल फर्टिलिटी सेंटर पोखरा 5 पर्स्याङ चोक फोन नंबर 061-574-668 मोबाइल नंबर 98-560-28104
2: तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इंटरनेशनल फर्टिलिटी सेंटर
12: स्वास्थ्य हाम्रो सम्पत्ति रोग निवारणका लागि औषधि
2: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच ईसीजी मुटुको जाँच सेवा ड्रेसिङ घाउ सिलाउने बाफ लगाउने र नेबुलाइजर सेवा पनि भिडियो एक्सरे सेवा इन्जेक्सन टिटी रेबिस सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने विभिन्न रोग तथा समस्याको उचित परामर्श काउन्सिलिङ रगत दिशा पिसाब खकार वीर्य परीक्षण लगायतको ल्याब सेवा जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ औषधिमा पनि विशेष छुटको व्यवस्था छ
12: सम्पर्क
2: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि प्रोप्राइटर अमर प्रसाद पाण्डे शम्भुराज पाण्डे फार्मासिस्ट शिक्षा पन्त सम्पर्क नम्बर 98-576-22-51 98-450-50-251
13: आयो है मासु ताजा ताजा मासु दोस्त

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट द पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टु मिट स।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर
4: गुरुकुल
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
7: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
8: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
7: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0615536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
1: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिपेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुँवर, सम्पर्क 98161 62 983, 98562 58 855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
9: बिहान बिहान कहाँ हिँड्न लाग्छौ?
10: Yeah, yeah.
9: घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
10: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
11: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
12: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक, फोन नम्बर 0161 541 984 541 985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161 525 904। एल्युमिनियम मेटल उद्योग पर्सेंग 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहज पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई व्यवस्थित समयसी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
10: मदन भण्डारी पाई खासै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज आत्महत्या रोकथाम दिवस पनि हो। आज हामी छलफल गर्नेछौ मानिसको जीवन, व्यस्त जीवन व्यतीत गरिरहेका छौं तर खोजी गरिरहेका छौं आनन्दमय जीवनको। यो व्यस्त जीवनमा हामी आनन्दमय जीवन कसरी जिउने र व्यस्त हुँदाहुँदै पनि अध्यात्मलाई आफ्नो जीवनमा कसरी जोड्ने, यो विषयमा छलफल गर्नेछौं। छलफलका लागि आज हामीसँग हुनुहुन्छ अत्यन्त सकारात्मक सोचका धनी व्यक्तित्व श्रीकृष्ण प्रणामी अन्तर्गत रहेको बाइजुराज महिला समिति पोखरा इकाइका अध्यक्ष हुनुहुन्छ। महिला क्लब पोखराका संस्थापक हुनुहुन्छ विष्णु पराजुली। उहाँसँगको कुराकानी लिएर आएका छौं। यहाँलाई हार्दिक स्वागत छ कार्यक्रममा। अहिले पछिल्लो समयलाई हेर्ने हो भने आम नागरिकहरू आफ्नो काम, परिवार, आर्थिक जोडजाड गर्नको लागि दौडधुप र सामाजिक जिम्मेवारीमा निकै व्यस्त देखिन्छन्। यस्तो व्यस्त जीवनमा लाई पनि कसरी आनन्दमय जीवन बनाउन सकिन्छ?
1: धन्यवाद। बन्धु सतगुरु चरणको करुण धनी प्रेम प्रणाम अशुभहरण मंगल करण श्री देव चन्द्र नाम श्री प्राणनाथ निज मूलपति श्री मेहराज सुनाम तेज कुमारी श्यामा युगलको फल फल करुण प्रणाम फल फल करुण प्रणाम। गुरुर ब्रह्मा गुरुर विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परब्रह्मा तस्मै श्री गुरुवे नमः। धन्यवाद यहाँलाई प्रश्नको लागि। व्यस्त जीवन, व्यस्त त मानिसहरूको जीवन सबै व्यस्त नै हुनुहुन्छ। यो अहिलेको यो समय परिस्थितिलाई हेर्दाखेरि अत्यन्तै व्यस्त हुँदा हुँदै पनि केका लागि व्यस्त छौँ भन्ने कुरो उहाँलाई अब आफैलाई पनि थाहा नहुन सक्छ। किनकि हुनुपर्ने के हो र भइरहेको के भइरहेको छ भन्ने कुरालाई चिन्तन मनन गर्नुपर्छ। मानिस अहिलेको समयमा अब यो आफ्नो कर्तव्य निभाउनका लागि, आफ्नो इज्जत प्रतिष्ठाका लागि, आफ्नो चाहिँ आफ्नो नाम केही कमाउनका लागि, समाजमा म केही पनि हो भनेर केही देखाउनको लागि उहाँहरू त्यसरी बाहिर बाहिर एकदमै व्यस्त भएर दौडिनु भएको छ। मान्छेले के कुरा बुझ्नुपर्छ भने कुन आफ्नो जीवनको लागि कुन इम्पोर्टेन्ट छ, कुन अर्जेन्ट छ, आफ्नो उद्देश्य के हो, लक्ष्य के हो भनेर बुझ्यो भने अगाडि बढेको पनि अर्थ हुन्छ। बिना अर्थै अब चाहिँ एउटा भन्छ नि के, एउटा हाम्रो समाजमा एउटा उखान छ नि, बिहे गर्नको हतारले केटी हेर्न भुलेछ भने जस्तै मान्छेले चाहिँ के गर्नको हतारले के गरिरहेको हुन्छ, आफूलाई चाहिने कुरो के हो, मानव जीवन के हो भनेर अलिकति बुझ्न भ्याएको छैन उसले। अब यो चाहिँ सबै कुरा मलाई लाग्छ अध्यात्ममा केही हुनैपर्छ। आध्यात्मिक ज्ञान भयो भने मानव जीवन सफल पार्न हामीले के गर्नुपर्छ, कस्तो गर्नुपर्छ, व्यवहारिक ज्ञान पनि हुनुपर्छ। ज्ञान त ज्ञान नभए त कुनै कुरा सम्भव हुँदैन। एउटा अध्यात्मको लागि पनि ज्ञान अत्यन्त जरुरी छ। तर ज्ञान मात्रै भएर पनि त्यहाँ अहंकार मात्रै बढ्ने हो, ज्ञानले मात्रै मान्छेलाई चाहिँ साधनामा डुबाउनको लागि उसमा प्रेम हुनुपर्छ। यो संसार आफ्नो जीवनप्रति प्रेम भयो भने मेरो लक्ष्य के हो, उसले चाहिँ सबै व्यवहारमा आफू सकुशल भएर पनि परमात्मातिर लाग्नुपर्छ। मेरो मुख्य भूमिका यो, मेरो लक्ष्य यो हो, म उहाँ जानुपर्छ, मलाई यसै परमात्माले मलाई यो संसारमा ल्याउनु भएको छैन भन्ने उसले सोच्यो भने त्यो समय उसले अवश्य नै निकाल्न सक्छ। समय त सबैको 24 घण्टा नै हो, तर पनि त्यही समयलाई कतिले 48 घण्टा पुर्याएका छन् त्यसको महिमा बुझेर। तर त्यही समय कसैले चाहिँ अब बिना अर्थ बिना लक्ष्य त्यसै गयो भने त्यो अर्थ भएन। त्यही माथि उनीहरूले आत्महत्याको अहिलेको समस्या एकदम जटिल भएको छ जताततै। आत्महत्या सोल्युसन होइन कुनै पनि कुराको, किनकि उसले त्यो आत्महत्या किन गर्यो, उसले चाहिँ एउटा मनुष्य जीवनको महत्व बुझेन।
0: हजुर,
1: होइन, अनि त्यो उसले चाहिँ अनि एउटा मनुष्य जीवनको महत्व बुझेन, अर्को चाहिँ अब मैले गरेँ के हो त, मेरो लक्ष्य मेरो उद्देश्य के हो त, मलाई बाबा आमाले हुर्काएर बढाएर यत्रो बनाइदिनु भयो, अब मेरो दायित्व के छ त भनेर उसले आफ्नो दायित्व पनि बुझ्न सकेन है। अनि अब एउटा जीवनको महिमा बुझेन, अनि एउटा चाहिँ आफ्नो दायित्व बुझेन भने अनि उसमा चाहिँ अब अटोमेटिकली उसमा अध्यात्मको कमी नै छ र कमी नै भएर हो कि किनभने अब त्यो एउटा आध्यात्मिक ज्ञान भयो भने म चाहिँ एक्लै भए पनि मेरो लक्ष्य छ, उद्देश्य छ, मलाई कसैले साथ नदिए पनि मैले एक्लै सबै कुरा निभाउनु पर्छ, मेरो कर्तव्य हो, मेरो पछाडि परमात्माले वाच गरिरहनु भएको छ, हेरिरहनु भएको छ, त्यसैले म एकदम सत्य रूपी कामहरू गर्दै कार्यहरू गर्दै अगाडि बढ्नुपर्छ भन्ने खालको भावना भयो भने स्वतः नै उसलाई चाहिँ केही यो जीवन चाहिँ महत्वपूर्ण छ भन्ने उसलाई लाग्छ होला।
0: हजुर,
1: त्योबाट चाहिँ निरुत्साहित हुन्छ होला, अवश्य कम जान्थ्यो होला भन्ने मलाई लाग्छ।
0: यो मनुष्य जीवनको महत्व, लक्ष्य, उद्देश्य कसरी बुझ्नुहुन्छ, त्यहाँ अलिकति लगाव नभइदिँदैन, हामी बच्चैदेखि भनौँ न पढाइ प्रगति प्रतिष्ठामा केन्द्रित गर्न खोजिरहेको हुन्छौँ बच्चाहरूलाई, त्यहाँ अभिभावकको भूमिका कतिको हुन्छ?
1: धन्यवाद। यसमा चाहिँ अब अभिभावक भनेको त यो पहिलो बच्चाको पहिलो विद्यालय हो, त्यहाँबाट उसले चाहिँ उसका आनी बानी सुधारहरू सबै त्यहाँबाट सिक्छ, किनकि सानो बच्चा हो, एक वर्षको बच्चाले पनि अब हजुरको पनि बच्चा छ, सानै मेरो पनि घरमा एउटा बाबु छ, उनीहरूले चाहिँ त्यो प्रत्येक उनीहरूले चाहिँ हामीले गरेको कुरा मात्रै हेरिरहेको हुन्छ कि, हामीले हेरेको छैन उसलाई थाहा छैन भन्ने हुन्छ नि, उसले त्यो सबै सिकेको हुन्छ। अनि अब मलाई देख्यो भने बाबुले जाम माथि पूजा गर्न अथवा आरती गर्न भनिहाल्छ कि, उसले देखेपछि मैले जे गर्छु उसलाई त्यो पनि थाहा छ, अनि अरू उसले त्यस्तै साथी पायो भने त्यही अनुसारको कुरा गर्छ कि, उसले कसैले देख्यो भने डुल्न जाउँ भन्छ, कसैले देख्यो भने त्यही अनुसारको गर्छ। त्यो बच्चाले सिक्ने भनेको एकदम महत्त्वपूर्ण, उसको आत्मामा जग भनेको संस्कार भनेको सानैदेखि हुन पर्ने रहेछ, सानैदेखिबाट उसले वाच गरिरहेको हुन्छ, त्यही अनुसारको ऊ पनि बाहिर पनि त्यस्तै अनुसारको व्यक्त हुँदै जान्छ, हुन त उसका साथीहरू अब उसको विद्यालय उसका टिचरको कुरा पनि सबै सिक्छ उसले सिक्न, तर पनि पहिलो विद्यालय चाहिँ घर नै हो, अनि दोस्रो विद्यालय भनेको अरू सबै आफ्नो वरपर छरछिमेक पनि भयो, विद्यालय पनि भयो, उसले सिक्ने ठाउँ चाहिँ धेरै छन्, त्यसैले उसको उसमा राम्रो कुराको छाप पऱ्यो भने केही न केही ऊ चाहिँ राम्रै लाइन लिन्छ, बच्चाहरूले राम्रै लाइन लिन्छ। मैले स्कुल पढाएँ 25 वर्ष जति, मैले मदरल्यान्डमा, म चाहिँ नपढाउने भनेको टिचर, म टिचरै हुन्न भने मान्छे, म 25 वर्ष त्यसै हराएँ, त्यो बच्चाहरूलाई कसरी मैले जानेको कुरा कसरी व्यक्त गरौँ, यिनीहरूले संस्कारको रूपमा लिन्छन् होला नि केही न केही, मलाई नदेखे पनि उनीहरूको आत्माले चाहिँ केही न केही मेरो कुराले उनीहरूले बाटो गुमाएनन् भने त्यो मलाई चाहिँ प्लस पोइन्ट हुन्छ भन्ने मेरो उसले, म खालि त्यो बच्चाहरूको एक्टिभिटी देखेर म त्यसै 25 वर्षमा त्यहाँ दिन गएको पत्तै भएन, त्यसपछि म चाहिँ मेरो अरू पनि केही छ भनेर मैले चाहिँ अब त्यतिमा ऊ गरेँ, मैले स्कुलबाट बिदा दिएँ र बच्चाहरूलाई चाहिँ अहिले पनि बच्चाहरू देखेँ भने गुरुआमा हजुरले भनेको त्यो कुरा मलाई अझै याद छ, म भन्दिनँ त भन्छन्, त्यो राम्रो कुरा उनीहरूले याद गरिराखेका हुँदो रहेछन्, त्यही कुरा हजुरले सिकाएको संस्कारले केही न केही अहिले पनि कहीँ गयो भने त्यस्तो बोल्न खोज्छ त्यस्तै गर्न खोज्छ भनेर प्यारेन्ट्सले पनि भन्नुहुन्छ कि, म टिचरको लागि त्यति भनेपछि मैले ठिकै गरेछु, मेरो जीवनमा केही न केही सफल भएछ, मेरो त्यो शैक्षिक सत्रहरू पनि जस्तो लाग्छ। त्यसैले बच्चाहरूलाई चाहिँ एकदम सानैदेखिबाट र ठुलो हुने बेलासम्म पनि हो, अब सानैदेखि भएन भने ठुलोबाट अलिकति ठुलो भयो भने उनीहरू हाम्रो हातबाट गुत्किहाल्छन्, अनि उनीहरू जस्तो सङ्गत छ त्यस्तै भन्न खोज्छन्, एकदमै गाह्रो हुन्छ।
0: प्रसङ्ग पनि आइहाल्यो, अघि सुरु गर्न भन्दा अगाडि मेरो दिमागमा के घरमा मात्रै होइन, तपाईँले त त्यत्रो समय बच्चाहरूलाई पनि लिएर बस्नुभयो होइन, सबै शिक्षकहरूलाई त्यो खालको तालिम त प्राप्त हुँदैन नि त होइन, त्यसले नैतिक शिक्षा यो आध्यात्मिक ज्ञानको, त्यो आध्यात्मिक ज्ञान हुँदाखेरि कति फरक हुन्छ होला, ती विद्यार्थीहरूले कति ज्ञान लिए होला जस्तो कि मलाई मनमा अहिले हजुरसँग भेट्ने बित्तिकै चाहिँ आइरहेको थियो कि, तपाईँले ठ्याक्क त्यहीँ जोड्नु भयो, मैले भन्न खोजेको त्यो किताबी ज्ञान मात्रै भन्दा पनि बाहिरी ज्ञानहरू बाहिरी कुराहरू त कति छ कति नि त होइन, हामी त्यही किताबकै मात्रै कुरालाई फोकस गरिरहेका हुन्छौँ, अलिकति शिक्षक फरक भइदिँदा पनि विद्यार्थीको जीवनमा धेरै परिवर्तन चाहिँ आउँदो रहेछ होइन।
1: हजुर, मैले पनि एकदमै महसुस गरेको त्यो विद्यालयको जीवन चाहिँ मलाई चाहिँ मैले चाहिँ अब विद्यालयले जसरी हेरे पनि मैले चाहिँ एकदम यिनीहरूलाई चाहिँ मैले दिनुपर्ने एक शिक्षकले दिनुपर्ने कुरा र उनीहरू चाहिँ यो आध्यात्मिक ज्ञानको चाहिँ आधार मैले चाहिँ उनीहरूमाथि व्यक्त गरेको छु, त्यो अलिकति भाइरस छरेको छु मैले त्यो सानैदेखिबाट जस्तो लाग्छ मलाई, त्यो आध्यात्मिक पहिला पनि विद्यालयमा केही नैतिक शिक्षाहरू अलिकति थिएन, बिचमा हराएर गएँ, अनि बिचमा अलिकति धार्मिक भनेपछि आध्यात्मिक भनेपछि अलिकति अरूले हेर्ने नजर कस्तो हुन्छ नि, यो त अन्धविश्वासी यिनीहरू परम्परावादी भन्ने त्यस्तो खालको नजरले पनि पहिला हेरिन्थ्यो अनिहरूले होइन, तर पछि बिस्तारै अहिले बच्चाहरू आउट अफ कन्ट्रोल भए जताततै, अनि कति कति विद्यार्थीहरू एकदम बदमासहरू एकदम हुन्छ नि सबसकै हुन्छ नि, ऊ तिनीहरू आयो भने विद्यार्थीहरू अब विष्णु मेडमको क्लासमा आयो भने अब विष्णु मेडमलाई गाह्रो हुन्छ भन्ने कसैको सोच हुन्छ नि, उनीहरू त्यो अटोमेटिकली आएर मेरो क्लासमा ध्यान गर्छन् प्रार्थना गर्छन्, मैले सिकाएको जब मेरो घन्टी लाग्छ नि उनीहरू सुरु गरे अनि त्यही प्रार्थना गर्न सुरु गरे अनि ध्यान गर्ने, अब टिचर ध्यान नगरी हुँदैन आज भन्छन्, ध्यान गर्छन् अनि योगाहरू गर्नुपर्छ सबै गराएर मैले पल्ल लास्ट अफ क्लास लिन्थेँ तर क्लासमा त्यो सुनेको उनीहरूले केही पनि मिस गर्थेनन्, राम्रै पढ्थे राम्रै गर्थे त्यही तर त्यसले एकदम इफेक्टिभ हुन्छ जस्तो लाग्छ सबै कुरा। पछि सरहरूले पनि भन्नुभयो त विष्णु म्याडमको जस्तै क्लास सञ्चालन गरौँ, सबैले प्रार्थना गरौँ, यो अलिअलि त्यो सामान्य योगाहरू पनि क्लासमा गरौँ, त्यसरी पनि भन्नुहुन्थ्यो सरहरूले होइन। अनि अब अहिले त बिस्तारै अब के छ अब सरकारी नीतिहरू चेन्ज हुँदैछ, उपचारको लागि राम्रो आउँदैछ कि, मैले त्यतापट्टि अब त्यतापट्टिबाट बल्ल छोडेको भने यतापट्टि
0: लागिरहेको छ पनि एउटा हाम्रो यहाँ के सबै शिक्षकहरूले सिक्ने अवसर पाउनुहुन्छ, तर आज चाहिँ हामीले समग्र आम नागरिकलाई छुने कोसिस गरिरहेछौँ। जस्तै तपाईँ आफै श्रीकृष्ण प्रणामीसँग जोडिएर बाइजुराज महिला समिति पोखरा इकाइ समितिको अध्यक्ष भइरहँदाखेरि भगवान् श्रीकृष्णको शिक्षाबाट आजको व्यस्त जीवनका मानिसहरूले चाहिँ जीवनमा लिनुपर्ने सबैभन्दा महत्वपूर्ण सन्देश चाहिँ के देख्नुहुन्छ?
1: धन्यवाद। भगवान् श्रीकृष्णबाट चाहिँ अब हामीले धेरै त्यो धेरै ज्ञान अब त्यसको त वर्णन गरी साध्य नै छैन, किनकि गीतामा स्वयं श्रीकृष्णको बोल्नुभएको छ, उहाँको वाणी गीतामा छ। अब अहिले चाहिँ मानिसहरूमा ज्ञानको कसैमा पनि कमी छैन कि, गीता पनि सबैलाई थाहा छ, गीतामा के भन्नुभएको छ श्रीकृष्णजीले भने सबैलाई थाहा छ, किनकि अहिले यो इन्टरनेटको माध्यमले अब कति गुरुहरू हुनुहुन्छ, कति त्यो त्यसको भाषाको अर्थ लेख्ने अर्थविदहरू हुनुहुन्छ, सबैलाई छक्क क्लियर बनाउनु भएको छ। जो अध्ययन गर्नेले अलिकति टाइम दिनेले त्यहाँ हेरेर इन्टरनेटको माध्यमले सबै क्लियर छ, तर पनि अलिकति व्यवहारिक ज्ञान छ यिनीहरूले। अब कृष्णजीले व्यवहारतिर अब सबै कर्मयोगतिर कति मर्नु भएको छ नि उहाँले, अब उहाँको फलो गर्ने भने त त्यहाँ त अब अथाह छ क्या, कर्मयोगलाई चाहिँ उहाँले जोड दिनुभएको छ। अनि अब एकदम साधना भक्ति म केहीमा पनि छैन, म तिम्रो नितान्त तिम्रो आत्माभित्र छु भनेर पनि भन्नुभएको छ, यी बाह्य देखावटी आडम्बरमा केहीमा हुनुहुन्न, उहाँले ज्ञानमा पनि हुनुहुन्न, म ध्यानमा पनि छैन, म केहीमा पनि छैन, तिम्रो नितान्त तन मन एकदम भित्रै एउटा आत्मिक चिन्तन मा छु म होइन, म भित्रबाट गरिरहेको छु भनेर भगवान् श्रीकृष्णजीले भन्नुभएको छ। अब गीता सबैलाई बिदिँदैछ,
0: हजुर यस्तै कुरा मैले बुझेको। हजुर जस्तै श्रीमद् भगवद् गीतामै कर्म गर्दै परिणाम प्रतिको आसक्ति कम गर्न सिकाउनुहुन्छ होइन, यो व्यवहारिक जीवनमा चाहिँ कसरी लागू गर्न सकिँदो रहेछ?
1: अब त्यसलाई कसो गर्ने, हामीले कर्म गर्नुपर्छ, हामी व्यस्त हुनुपर्छ होइन, निरन्तर व्यस्त भयो ऊ निरोगी हुन्छ क्या, एउटा यो भौतिक भाषामा पनि उसले जति नै उसले चाहिँ निरोगी हुन छ ऊ चाहिँ त्यति नै व्यस्त हुनुपर्छ। घरमा केही काम नभए पनि एउटा सफासुगर गर्ने, लुगाहरू मिलाउने, धोइधाइ गर्ने, फुलबारीहरू त होला होइन, गमलाहरू केही न केही त्यहाँ चाहिँ आफ्नो मनलाई यो शरीरलाई डुलाइराख्ने यताउता, अनि मनमा चाहिँ यस्तो चिन्तन गर्ने, थोरै परमात्माको चिन्तन गर्ने, म किन यो संसारमा आएँ, मलाई किन पठाउनु भयो, म किन जन्मेँ, मेरो लक्ष्य के हो, मेरो उद्देश्य के हो, म कहाँ पुग्न छ, मैले के गर्न छ, अलिअलि चिन्तन गरेँ, त्यो चिन्तन अनुसारको मनन गर्ने, यो बाहिरी उसमा ए दुनियाँले यस्तो गर्यो उसले यस्तो गर्यो भनेर त्यो हार हुमा नलाग्ने, अनावश्यक बिहान बिहान उठेर विभिन्न घटना दुर्घटनालाई यो दिमागमा नभर्ने, बिहान भनेको साधना समय ब्रह्म मुहूर्त हो, बिहान उठेर एउटा परमात्माको चिन्तन गर्यो भने दिनभरि उसलाई त्यो घटनाहरू हेर्न त हेरिन्छ, हेर्न मन त लाग्छ, तर त्यो भित्र गएर घर गर्यो भने सपना विघ्नमा सबै त्यही देखिन्छ के, त्यही देखिन्छ अनि सपनामा तर्सिन्छ अनि अलिकति त्यो एकदम अनिजी जस्तो हुन्छ। त्यसैले आफ्नो चिन्तन मनन चाहिँ एउटा परमात्मामा भित्री मनलाई कसैले रोक्न सक्दैन, हामी कुनै काम बाधा हुँदैन नि
0: हजुर,
1: हामी अब जति बेला भान्सामा छ भने भोजन बनाउँदैछ भने त्यही परमात्माको चिन्तन मनन गर्यो भने त्यो भोजनको छुट्टै स्वाद हुन्छ। मलाई कस्तो त्यति अनुभव भएको छ, मैले मेरो बच्चाहरूलाई विद्यार्थीहरूलाई नि त्यसो भन्थ्यो, हो टिचर हो रहेछ, हामीले त मम्मीहरूलाई त्यसै भन्छौँ, मम्मी रिसाएर खाना दिनुभएको छ भने हामी खाँदैनौँ भन्छ, छन्। मम्मी भजन गाउनु, मम्मी राम्रो कुराहरू सोच्नु, मम्मी भन्छन् हामीले खाने बेलामा त्यस्तो नमिठो हुँदो रहेछ भन्छन् कि उनीहरूले किलिङ गरेर किन त्यस्तो लाग्छ हामीलाई पनि भन्ने। अनि त्यो शरीरमा पनि आफ्नो चिन्तन मनन परमात्मासँग पुर्याउनु केही छेकबार छैन, शरीरले जुन पनि काम गर्छ होइन, शरीर संसार विवाह चलाउनेछ। त्यसैले शरीरले मन जतातिर लागे पनि मन चाहिँ परमात्मातिर लगाउने, आउनु व्यस्त हुने, बिजी बनाउने, साधना गर्ने, त्यो टाइम त निकाल्ने आफैले, त्यसरी पनि आफूलाई व्यस्त बनायो भने उसलाई चाहिँ धेरै कुराबाट निरोगी पनि बनाउँछ, आनन्दित पनि बनाउँछ। यो संसारमा मान्छेले आनन्दकै पछि दौडेर कोहीले चाहिँ यो पिएर आनन्द हुन्छ कि भनेर पिएर बाटामा लम्बसाहरू परेका छन्, कोहीले के गरे आनन्द हुन्छ कि भनेछन्, कोही चाहिँ कता गए आनन्द हुन्छन्, तर जता जहाँ गए पनि त्यो आनन्द क्षणिक हो, एकैछिन त्यो आनन्द होला होइन, त्यो भौतिक सुख, तर त्यो अखण्ड सुख, त्यो परमात्माको जस्तो अखण्ड सुख कहीँ गए पनि प्राप्त हुँदैन। त्यसैले म त मेरो तर्फबाट मैले धेरै अध्यात्म त बुझेको छैन, म त्यति अनुभवी अनुभव प्राप्त गरेको छैन, किनकि अनुभव प्राप्त गर्न साधनामै डुब्नुपर्छ, सबै कुरा आफ्नै आँखाले देख्नुपर्छ, छर्लङ्ग अनुभव गरेर साधनामा डुबेर, त्यस्तो त छैन। तर पनि एउटा थोरै आफ्नो खानपान सुधार्ने, मेरो जीवनको, मेरो जीवन महत्त्वपूर्ण जीवनलाई सफल पार्न थोरै खानपान सुधार्नुपर्छ, किनकि खानपानले धेरै असर गर्छ। त्यो तामसिक भोजनहरू एकदम तातो तातो खाने, एकदम छिटो छिटो खाने होइन, अब खाना नहुने चिजहरू खाने, त्यसले चाहिँ हामीलाई एकदम त्यो यहाँबाट तनावहरू उत्पन्न गराउने उहरू हुन्छन् ती खानेकुराहरूमा। भोजनहरू शुद्ध गर्ने अनि आफ्नो बोली पनि शुद्ध गर्ने, सत्य बोल्ने, त्यस्तो गर्यो भने धेरै फरक हुन्छ, जीवन अलिकति सफल पार्नलाई सहज हुन्छ। हजुर, पूजा पाठ गर्दैछ, मेरो मन चाहिँ उता नाति पनि कता गयो कि, अब छोरी अफिस गयो कि, के काम कोले गरे, त्यो यस्तो गर्नु थियो, आज त्यहाँ त्यहाँ पुग्न थियो, लाउन नि अब के गर्दैछन् भनेर यता यता औषधाहरू छरेर, त्यो कहिल्यै हुँदैन। त्यो त एकदम अघि नै मैले भने नि, जहाँ जति बेला हजुरको चाहिँ अब यो परमात्माको अगाडि बढ्नुभएको छ, अब अगाडि परमात्मा हुनुहुन्न, हजुर त यो प्लेस यहीँ हो नि त, यसरी बस्दाखेरि पनि हजुरको चाहिँ एकदम भित्रैबाट हजुरको तन मन एकदम ध्यान त्यहाँ गएको छ भने त्यसलाई मात्रै त्यति टाइम मात्रै क्वालिटी हो कि हजुरको, नत्र मेरो तन यहाँ छ, मन कता छ, मन कता छ, तन यहाँ छ, मुखले थुक बोलिया छ, मनमा अर्को कुरा खेलिया छ, त्यो त कति पनि सफल भएन। एकदम साधनाबाट एकत्रित भएर एकान्तमा जति बेला हजुरको त्यो टाइम त्यो उहाँमा त्यो समय थियो, हाम्रो मन चित्त बुद्धि शरीर सबै लागेको छ नि, त्यति बेला मात्रै त्यो समय सफल भएको मान्नुपर्छ, मलाई त्यस्तै लाग्छ। पूजा पनि गर्छु मैले बिहान, तर मैले ध्यान अन्तै लगाउँछु भने मलाई त्यो दिन खल्लो भइहाल्यो, त्यो ध्यान कहाँ थियो, तर शरीर मात्रै अगाडि भएर हुन्छ परमात्माको, मैले ध्यान हालिस राम्रोसँग देखेन भने म फेरि पनि आरती गर्छु कि, जति बेला त्यो आफूलाई मनलाई आनन्द हुँदैन नि, मलाई सन्तुष्टि हुँदैन नि, त्यति बेलासम्म मैले त्यो दोहोऱ्याइ दोहोऱ्याइ भए पनि फेरि गर्न मन लाग्छ कि मेरो पानी त्यस्तो।
2: हजुर हजुर, पक्कै पनि हामीले चाहिँ भनौँ न एकदम वर्तमानमा जिउनै नजान्ने कि, एकदम भविष्य भोलि के हुन्छ भने बितेका कुरामा मात्रै ध्यान दिएछ, यसो भयो उसो भयो भने कि, अब यो भइरहेको कुरामा हाम्रो ध्यानै छैन,
1: त्यो त एकदम गलत हो, त्यो हाम्रो एकदम गलत सोच। भविष्यको चिन्ता गर्नु हुँदैन, भविष्यमा के पर्छ एकदम डर त्रास हुन्छ, यस्तो होला। अहिले पनि अब जसरी यो भोटेको सीमा त्यत्रो दुर्घटना भयो नि, अब त्यो त एकदम भूतल भविष्य कि, त्यो कसैले सोचे सम्झेको के पनि होइन, त्यो कसरी भयो नि त व्यक्तिले गर्ने जस्तो नि होइन, त्यो त अद्भुत त्यस्तो दृश्यहरू देखियो। त्यस्तै अब अहिले हाम्रो यता पर्वततिर नि त्यस्तै लोकेसनहरू सबै त्यस्तै देखाएको छ नि, कति बेला के हुन्छ भन्ने कुरो मान्छेको जीवनमा कसैले थाहा पनि हुँदैन, यी सबै भवितव्य हुन है, यसको कारणले चाहिँ मान्छे चाहिँ हुने कुरालाई हुने कुरातिर सोच राख्नु हुँदैन। अब जे भयो नि त्यो भएपछि के सोचे, म त एकजना मान्छे बित्यो भने यिनी बिते, अब मान्छेले के भन्छ समाजमा, मान्छे बित्यो भनेर चिन्ता नगर्नु, कालपल के भनेर चिन्ता गर्नु भन्छ नि त्यो कुराहरू। त्यस्तै जस्तो मान्छे बिते त नि बिते, उनले जीवनमा के गरे, उनले आफ्नोलाई गरे होला, तर मैले केही गरेको छैन, हे परमात्मा मेरो पनि त भोलि एकछिनपछि के हुन्छ भने ठेकान छ र, अहिले हामी 5 मिनट यहाँ बोलिरहेको छौँ, एकछिनमा के हुन्छ, म मर्छु कि मर्छु मलाई थाहा छैन नि त, त्यसैले केही ठेकान छैन। हिजोको कुरामा पनि फेरि हामी धेरै सोचेर

0: भूतलाई बिर्सिदिने अझै भयो भयो, अब नराम्रो काम रहेछ भने त्यसलाई सुधार्ने, राम्रो रहेछ भने मेमोरी गर्दै त्यसलाई अझै बढाउने, तर हामी वर्तमानमा जिउनु पर्छ।
1: अभ्यासैबाट हुने होला होइन, मान्छेको स्वभाव छ नि त, एक खालको लामो समयदेखिको संस्कार भन्ने के के हुन्छ,
0: स्वभाव छ भने त्यो चाहिँ के भने यो दिमागमा हामीले के भरे हैन त्यो पहिलेदेखिबाट त्यसलाई हटाउन साधनाले गर्नुपर्छ। अब म ध्यानमा बसेँ भने मेरो मनमा चाहिँ खास यतै संसारको कुराहरू त्यस्तो आउँदैनन् क्या, त्यति ध्यान त अभ्यस्त त छैन, तैपनि यो खाली हुन्छ के एकछिन, अब ध्यानमा बस्दा यो के पनि यो याद आउनु भएन, यो संसारका आफ्नो घर परिवारका यो जम्मै कुराहरू भुल्न पर्यो के, जीवन भनेको नितान्त व्यक्तिगत हो,
1: यो एकैचोटि भएको त होइन नि त, होइन धेरै
0: पहिला म सिद्धाश्रम शक्ति केन्द्रमा हुन्थ्यो, त्यहाँ पनि ध्यानहरू सिकाउनुहुन्थ्यो, त्यो ध्यानका सातौँ स्टेपहरू थिए होइन, गुरुजीहरूले त्यो ध्यानहरू सिकाउँदा सिकाउँदा अनि यस्तो कुराहरू दिमाग खाली भयो भने पो अनि अर्को कुरा राख्नु हुन्छ, त्यो ध्यानमा पनि अब हामी अहिले यहाँ दिव्य परम धामको चाहिँ यात्रामा छौँ होइन, अब एउटा चाहिँ प्रेम लक्ष्मण भक्ति भनेर हामी श्रीकृष्ण पलायन मन्दिरमा आबद्ध छु, अत्यन्तै सुन्दर त्यो धर्म, त्यहाँ व्याख्या गरेर साथी पनि छैन, मलाई भाग्यले त्यहाँ पुर्याएको भने म एकदम खुसी छु है, यस्तो ठाउँ यति नजिक रहेछ मलाई चाहिँ, मलाई परमात्माले त्यति बेला जोडाउनु भयो 2072 सालमा म त्यहाँ चाहिँ आबद्ध भएँ, तर मलाई त्यहाँ अत्यन्तै आनन्द आउँछ, त्यो यति अपार छ कि त्यहाँको लिन सक्ने कुराहरू कति लिन पर्ने धेरै छन् लिन सकेको छैन, त्यही भएर यो ध्यान पनि मैले सुरुवातमा उहाँबाट सिकेको भएर त्यति ध्यानमा अभ्यस्त नभए पनि मेरो दिमाग चाहिँ ध्यानमा बसेपछि अब मैले यो कुराहरू केही पनि मेरो दिमागमा नआओस् भन्ने पहिले थाहा हुन्छ, आउँदैन पनि त्यति साह्रै, अन्त त्यस्तो भनेपछि कुराहरू अब यो व्यवहारका कुराहरू मैले सबै ध्यानमा चाहिँ बिर्सिन्छु, त्यो हुनुपर्छ के, त्यस्तै भयो भने मात्र हाम्रो यहाँ दिमागमा चाहिँ खालि यही संसारको कुरा, यही हो संसार, योभन्दा अरू केही पनि छैन भन्ने भएपछि त यही कुराहरू मात्रै यो दिमागमा घुमिराख्छ कि, घुमिराख्छ अनि दिमागलाई टर्चर दिइराख्छ, बोझ भइराख्छ, त्यही कुरा देख्दा हुने सपनामा पनि त्यस्तै देखिने, त्यही भएर त्यसको असर चाहिँ त्यसरी पर्छ।
1: अहिले पछिल्लो समयमा हेर्यो भने विभिन्न घटनाले पनि होला, अनि फेरि हाम्रै जीवनमा पनि विभिन्न उतार चढावहरू होइन समान छ, सबै व्यवस्थाहरूले पनि होला, ठुलो समस्या चाहिँ एकदम तनाव के तनाव छ र तनाव व्यवस्थापन कसरी गर्ने भनेर मानिसहरू चाहिँ दौडदौड गरिराख्नु भएको छ, यो मानसिक अशान्तिलाई अध्यात्मले चाहिँ तनाव व्यवस्थान र मनको शान्तिमा चाहिँ कसरी जोड्न सकिन्छ?
0: अब यो मनको शान्ति हुनलाई एक त त्यही हो अध्यात्मसँग जोडिने, परमात्मासँग जोडिने के, अनि अरू कुरा सबै नितान्त अध्यात्मभित्र रह्यो भने फेरि यो चाहिँ हाम्रो भौतिक संसार अलिक खल्लो खल्लो देखिन्छ कि, फेरि भौतिक संसारमा रमाएकालाई त्यो नपच्न सक्छ कि, अनि नितान्त हाम्रो जीवन हजुरले केही गर्नु छ भने हजुरको मम्मी बाबाले गरिदिए पनि हुँदैन, श्रीमानले गरिदिए पनि हुँदैन, हजुरको नितान्त व्यक्तिगत जीवन हो नि त, हजुरले चाहिँ खाएपछि हजुरले स्वाद दिन आफैले पर्छ कि, अनि त्यही भएर हजुरको जीवन सफल पार नितान्त तँ गर्थे अरे हो त अधेरी भनेर चाहिँ हाम्रो बाढीमा उल्लेख छ महामती कान्नाजीबाट, तैँले तेरो गर के, अरू कुरातिर कति ध्यान दिएको, तैँले तेरो गर, तेरो जीवन सफल भएर तँलाई ढिलो भइसक्यो भन्दाखेरि कस्तो शरीरमा सिरिङ सिरिङ हुन्छ, मैले नितान्त आफ्नो लागि हो, सबै संसार चाहिन्छ, संसारमा जिएका छौँ तर संसारमा सबैलाई चाहिँ आदर सत्कार गर्नुपर्छ, तर आफ्नो आत्मालाई चाहिँ आत्माको उन्नतिको लागि, आत्माको जागृतिको लागि परमात्मासँग जोडिएर परमात्माको लक्ष्य के हो, म कहाँको रहेछ, मेरो आत्मा कहाँको रहेछ, म कहाँबाट आएको रहेछु, मलाई किन पठाउनु भएको रहेछ यो दुनियाँमा मलाई भनेर त्यो बुझ्यो भने त्यतै त्यतैतिरको बाटो हुन्छ, त्यतैतिरको गए हुन्छ, त्यो सबै दृश्यहरू उतैको झन्झलाकार हुन्छ, अब संसारमा रहेर पनि उसको मन एकदम आनन्दित हुन्छ, जीवन कति महत्त्वपूर्ण रहेछ, जीवन एकदमै छोटो छ, मैले गर्नु धेरै छ, मैले एकदम ढिलो गरिसकेँ, मैले बर्बाद गरिसकेँ, अबको समय चाहिँ मैले एक सेकेन्ड पनि खेर फाल्दिनँ, म अब यसलाई चाहिँ जसरी हुन्छ एकदम सदुपयोग गर्नु गर्छु भनेर आफूले लक्ष्य लिनु पऱ्यो मनमा, अनि त्यो लक्ष्य मनमा आइसकेपछि उसले चाहिँ अनावश्यक कुराले छोडिदिन्छ, जे गर्दा पनि परमात्मातिर याद गर्छ, अब चाहिँ कामले गर्न पऱ्यो, काम बोल्न पऱ्यो, आफ्नो पेसा गर्नु पऱ्यो, व्यवहार गर्नु पऱ्यो, तर पनि उसभित्र चाहिँ यो भित्री आत्माले चाहिँ उसको परमात्माको नाम जपिराखेको हुन्छ, अनि त्यही आनन्द उसलाई चाहिँ भित्रै झन्झला गर्नुहुन्छ, त्यो बाहिरका कुराहरू धेरै थुपारेर उसलाई मान मर्यादा चाहिएको छ, उसलाई प्रतिष्ठा चाहिएको छ, अनि सबैको अगाडि लड्न छ, जुन्न छ, अनि अब अलिकति धन आर्जन गर्न पनि गाह्रो छ, धनको बढी उसले चाहिँ अपेक्षा गरेको छ, उसलाई गाह्रो पनि छ, छैन पनि, अनि उसले चाहिँ विचलित हुन्छ, अहिले त यो संसारमा के छ भने मान्छेले आफ्नो कुरा हेरेर होइन अर्काको कुरा हेरेर दुखी छन्, म त मेरो कुरामा म त खुसी हुन पऱ्यो, मेरो कमाइ आउँछ।

0: मलाई परमात्माले जे जे दिनुभएको छ, मेरो छोरी छन्, मेरो मलाई जति सम्पत्ति चाहिने हो त्यति दिनुभएको छ, होइन म त्यसैमा खुसी हुनु पर्यो, मेरो भाग्यले अनि मलाई जुटाएको कुरामा छैन, त्यो चाहिँ आफ्नो घर अगाडि ठुलो गरिदिएको छ भने त्यहीँ उसलाई तनाव भयो किनकि उसको आफ्नो लक्ष्य उद्देश्य थाहा छैन, मलाई त त्यही धेरै हुन्छ नि भनेर मैले अब मलाई चाहिँ त्यो छ हात जग्गाभन्दा बाहेक अरू केही चाहिँदैन, अब मैले चाहिँ आफ्नो जीवनलाई कसरी सफल पार्ने, समाजको लागि मैले के गर्न सक्छु, समाजलाई के मैले केही दिन सक्छु, परमात्माले मिसो मलाई यत्रो अपार मेहर गर्नुभएको छ, कृपा गर्नुभएको छ, मैले केही दिन सकेको छैन, मैले कसरी समाजलाई दिन सक्छु, कसरी केही उत्थान गर्न सक्छु, मेरो जीवनलाई कसरी सफल पार्न सक्छु भन्नेतिर लाग्यो भने त्यो तनावहरू आफै आफ कम हुन्छ होला जस्तो लाग्छ।
1: श्रीमद् भगवद् गीतामा पनि उत्तरे आत्मा नात्मानम् होइन भनेर आफ्नो आत्माको उद्धार यहाँ कसैले गर्नेवाला
0: छैन,
1: तर हामी चाहिँ होइन अरूकै लागि लगानी गरिरहेका छौँ,
0: मान्छेलाई चिन्ता छ अब म मरेपछि आफूले सत्कर्म गरेर मर्यो भने ऊ आफै तर्छ नि, मेरो छोराछोरी यस्ता छन् भनेर त हामी चिन्ता दिन, आफूले आफ्नो जीवनमा सत्कर्म गर्ने हो, अब छोराछोरीले तारेर हुन्छ त छोराछोरी कसैले त्यही हजुरले भनिहाल्नु भयो आफ्नो कर्म आफै गर, आफ्नो चाहिँ आफ्नो तार्ने काम आफै गर, अर्काले तारेर कोही तर्नेवाला छैन भनेर गीतामा उल्लेख गरेको छ। त्यस्तो त्यस्तो कुराहरू यस्ता यस्ता बाणीहरू छन्, अब त्यो बाणी एउटा बाणी पनि मान्छेको एउटा उसमा पऱ्यो भने उसलाई चाहिँ अलिकति कानभित्रबाट उसलाई चिन्तनमा पऱ्यो भने त्यही बाणी धेरै चाहिँदैन नि, मान्छेलाई चाहिँ आत्मजागरणी गर्नको लागि मान्छे हामी सुन्छौँ एक शब्दबाट जागरणी भएका उसले आत्माको उद्धार गर्न निस्के कति छन् आत्माहरू त्यस्तो अनेकौँ छन्, अब त्यो अर्कालाई मात्रै हेरेर भएन आफ्नोको लागि आफ्नो नै गर्नुपर्छ, के गर्ने
1: हामीले भनौँ न भने उसलाई पो आनन्द छ होइन, केही छैन झन्झट भन्ने खालको कुराहरू आउँछन् कि कहिले काहीँ कुरा भनौँ न, अब तपाईँले आफूले स्कुल पढाउँदाखेरि पनि होइन आफ्नो व्यवसाय त्यो हुँदाखेरि पनि आफ्नो एउटा कर्म गरिरहँदाखेरि पनि त्यो गुनगुनाइरहनुहुन्थ्यो, जस्तो यो के बाहिर तपाईँको अनुभवले के भन्छ, आनन्द बाहिर खोज्ने भन्दा नि आफै भित्र रहेछ के भन्छ तपाईँको अनुभव?
0: एकदमै बाहिर आनन्द कतै पनि छैन, बाहिरको आनन्द देख्नलाई क्षणिक, अब यो आँखाको आनन्द होइन, एउटा चाहिँ एउटा बासनाको आनन्द, यी पञ्च एउटा इन्द्रियहरूले लिने आनन्द त छुट्टै हो, त्यो आनन्द त हामीलाई क्षणिक हो कि, एकैछिन आँखाले हेरिन्जेल आनन्द हुन्छ, कानले सुनिन्जेल आनन्द हुन्छ, क्षणिक आनन्द हुन्छ, एउटा हामीलाई स्थायी अखण्ड आनन्दको लागि त हाम्रो मनभित्रै हो, हामीले मनभित्रै आनन्द लिन सक्यो भने त्यो अखण्ड हुन्छ, मनभित्रको आनन्द कहिले पनि खण्ड हुँदैन किनकि हामी परमात्मासँग जोडिएका छौँ भनिन्छ, स्वास्थ्य स्वास्थ्य निज नाम जो पवित्रता स्वास्थ्यमत गयो भनिन्छ, परमात्मा गीतामा पनि प्रत्येक पल चाहिँ परमात्माको नाम जप्नुपर्छ भनेको छ, अब त्यो आफूलाई अखण्ड आनन्द ल्याउनको लागि हामी बाहिर दौडेर कहीँ पनि पाइँदैन, ती सबै सांसारिक क्षणिक आनन्द हुने, भौतिक आनन्द हुने, शरीरले गर्ने एउटा आत्माको आनन्द लिनलाई चाहिँ हामीले केही गर्नुपर्छ, चिन्तन मनन गर्नैपर्छ, साधना गर्नैपर्छ, कुनै एउटा परमात्मालाई दिनमा धारण गर्नैपर्छ, हो सबै 33 कोटी देवी देवता हुनुहुन्छ, हामीले चाहिँ सबैलाई मान्नुपर्छ, कसैको अपमान गर्ने होइन, इभन हामीले चाहिँ अब हाम्रै समाजका व्यक्तिहरू छोराछोरीहरू सबैलाई मान्नुपर्छ, सम्मान गर्नुपर्छ, देवी देवताले किन पर्दैन, जरुर पर्छ, सबैलाई पर्छ, सबैको आशीर्वाद कृपा चाहिन्छ, तर एउटा पूर्ण ब्रह्म परमात्मालाई हृदयमा धारण गर्ने उहाँलाई चाहिँ अलिकति बढी साधनामा हरेक ठाउँमा उहाँकै नाम चिन्तन मनन गर्ने गर्यो भने किनकि साधनामा डुब्न पनि सजिलो हुन्छ।
1: पक्कै पनि एउटा भनौँ न केही समात्ने भन्छन् समातेर चाहिँ माथि उक्लिन सजिलो हुन्छ भने जस्तै
0: होइन, हजुर एउटाको हात समातेर परिपक्व हुन्छ नि, अब हामीले पहिला यसो कहिलेकाहीँ गुरुजीहरूले होइन कतै प्रवचनमा जाँदाखेरि भन्नुभएको, अब उनीहरूले के अरे मुसलमानहरूले अल्लाह अल्लाह भन्छन् एकचोटि, एउटा मात्रै अल्लाह भन्छन् उनीहरूले, अरू कसैको नाम लिँदैन अरे, अनि हामी नेपालीहरू के छौँ अब धेरै अब हिन्दू धर्म भन्छौँ हामी चाहिँ रामलाई पनि मानेका छौँ उत्तिकै, कृष्णलाई मानेका छौँ, गणेशलाई मानेका छौँ, शिवलाई मानेका छौँ, प्रत्येक हप्ता प्रत्येक देवी देवतालाई मानेका छौँ, ऊ एकदमै राम्रो उहाँलाई त्यति हप्ता पनि परमात्मातिर जोड्यौँ हामी संसार छौँ, त्यो दृष्टिले एकदम राम्रो किनकि हामीले एकैछिन भने संसार भुल्यौँ अनि परमात्मातिर देवी देवतातिर लाग्यौँ त्यो राम्रो हो, तर उसको लक्ष्यलाई चाहिँ लक्ष्यलाई मिट गर्नको लागि उसले चाहिँ सबै अनि के भयो भने अब त्यो सबै देवी देवतालाई मानेपछि उसलाई एक दिन आपद आयो, अनि त्यो मुस्लिमले चाहिँ हे अल्लाह भने उसले चाहिँ अल्लाह लिन आउनुभयो, उसलाई लैहाल्नु भयो होइन, उजै पार भयो तर हामी चाहिँ हिन्दूहरूले हे राम भनेछौँ राम आउनुपर्छ आउँदा आउँदै अनि हे कृष्ण भन्छौँ अनि राम फर्केर जानुभयो अरे अनि कृष्ण आउनुभयो अनि कृष्णलाई हे कृष्ण भनेको अनि कृष्ण आउँदै हुनुहुन्छ बाटामा हे गणेश भन्यो अनि हे सूर्यनारायण भन्यो हे माता भन्यो हे काली भन्यो भन्दा भन्दै ऊ आत्तिको छ जम्मैको नाम बोलाउँछ आउँदै फर्किने गएर ऊ चाहिँ कसैले पनि भएनन् अरे भन्ने हामी सुनेको थियो बच्चाहरूमा प्रवचनहरूमा ऊ त्यस्तै उसो लिलक बन्दमा पर्न सकिन्छ यो हो एउटा पूर्ण ब्रह्म परमात्मालाई हृदयमा धारण गरेपछि सबैलाई मान्न पाइयो सबैलाई मान्न हुन्छ सबैको आदर सम्मान हामीले गर्नै पर्छ होइन त्यो आफ्नो एउटा आत्मा यस्तै एकजनालाई मानेर अरूलाई हिँडा गऱ्यो भने उसको आत्मा चाहिँ राम्रो भन्छ त्यो त भएन परमात्माको दृष्टिमा नि राम्रो हुनु पर्यो नि हामी सबैभन्दा अनि त्यही भएर मलाई त्यस्तो लाग्छ
1: हजुर अहिले पछिल्लो समयलाई हेर्ने हो भने झन् बढी भनौँ न विभिन्न सम्प्रदायहरू होइन धर्मका धर्मका तर पनि सामाजिक सद्भाव झन् धेरै बढ्की यस्तो प्रेम त्यो झन् प्रेम एक आपसमा प्रेमै नभए यस्तो होइन एकदम स्वार्थी बन्दै गएको आउँथ्यो यस्तो लाग्छ कि मलाई चाहिँ यो प्रेम जति पनि हुन्छ नि मानिस मानिस बीचको प्रेम सद्भाव एकता र आत्मिक चेतना त अध्यात्मले झन् धेरै विकास गर्न पर्ने किन यो उल्टो भइरहेको
0: त्यस्तो देखिएको छ यो समाजमा किनकि ऊ चाहिँ नितान्त मलाई त्यस्तो लाग्छ नितान्त उसले परमात्मालाई मानेको छ भित्रै आत्मेदेखि उसलाई एकदम समर्पित छ भने उसलाई केही पनि चाहिँदैन अब उसलाई अहिलेको त्यो सम्प्रदायमा बसेर पनि उसलाई पद चाहिएको छ प्रतिष्ठा चाहिएको छ अध्यक्ष हुनु परेको छ उसलाई चाहिँ यसरी मिडिया जम्मा गरेर पनि उसलाई आफै बोल्न पाएँ त्यहाँ मै हिरो हुन्थ्यो भने त्यहाँ अलिकतिले उसलाई चाहिँ किनकि उसमा अध्यात्मको अलिक कमी नै हो भन्नुपर्छ कि अब नत्र भने यस्तो विवादमा फस्ने होइन नि त अध्यात्म एउटा परमात्मासँग जोडिएको आत्मा छ भने हेर्नु न एउटा सम्प्रदायले अर्कालाई घेरा गरेको छ त्यही सम्प्रदाय एउटै भित्र पनि तिन चारवटा गुट बनाएको छ त्यो त हुनै नहुने काम त्यो त अध्यात्मले त्यस्तो भन्दैन मलाई लाग्छ एउटा परमात्माको एउटा बाणी एउटा वचन बुझेको छ भने ऊ कुनै विवादमा फस्न चाहँदैन यो विवाद फसेर टाइम बर्बाद गर्ने हो मैले एउटा कथा सुनेको थिएँ प्रवचनमा हाम्रो एकजना नौतनपुरीमा एकजना गुरुजीलाई भोलि यो के भन्छ त्यो मन्दिरको सबैभन्दा ठुलो व्यक्ति घोषणा गर्ने के भन्छ त्यो शब्द आएन उहाँलाई चाहिँ भोलि त्यो धर्मको
1: पीठाधीश
0: त्यो घोषणा गर्ने भनेको भोलि बिहान उहाँ चाहिँ 3 बजी 3 नबजे त्यो समितिका कोही पनि नहुँदै त्यहाँका व्यक्तिहरू त्यो आफ्नो स्वरूप साहेब भएको परमात्माको वाणीलाई यसरी धर्म हालेर बिहान 3 नबजे उठेर लापत्ता हुनुभएर बेपत्ता हुनुभएर कि उहाँको चाहिँ त छ नि आफ्नो लक्ष्य आधुनिक लक्ष्य त्यहाँ पुग्न त यो पद प्रतिष्ठाले नि त हात पुऱ्याउँछ नि हो सामाजिक कार्य गर्ने हो यो पहिला हाम्रो सुरुका दिनहरूमा सबै गर्ने हो अन्तिम लक्ष्य त परमात्मासँग छ नि त त्यसमा चाहिँ त त्यसले डिस्टर्ब गर्छ अनि त्यस्तै गरी अर्को पनि एउटा सुने एकदमै अत्यन्तै प्रेमी एकदम हुनुभएको एकजना साधक एकजना गुरुजी चाहिँ सबैले संसारले मन पराएको एकजना गुरुजी हुनुहुन्थ्यो उहाँलाई चाहिँ त सबैले यस्तो गर्दा गर्दै भेट्ने मान्छेको लहर आउँदा आउँदै उहाँलाई चाहिँ यसरी कुरा गरिराख्नु परेको छ यसरी भेटिराख्नु परेको छ सबैलाई अनि उहाँले त ओहो मेरो चाहिँ मैले यसरी गरेँ भने त मैले खोइ परमात्मासँग मेरो भनेको छ सबैलाई मैले अलिअलि उ त गरेछु तर पनि यसले मात्रै पुग्दैन नि भनेर उहाँले चाहिँ स्वयं आफ्नै मायाको रूपमा एउटा अर्को केटी बनाएर एउटा उसमा हात्तीमा घोडामा केमा राखेर नगर परिक्रमा गर्नुभएछ है अब उहाँ कति बदनामी हुनुभयो हेर्नु त हिजोसम्म त्यो हेरेको कोण आज कति परिवर्तन भयो यस्तो यस्तो रहेछ निज रहेछ नि यो मान्छेलाई हामीले बेकारमा हृदयमा धारण गरेर यस्तो गुरु रहेछ भनेर सबैको घृणा उत्पन्न गरेर आफू चाहिँ साधनामा हुनु डुबेर उहाँ चाहिँ बेपत्ता भएर उहाँले आफ्नो जीवन सफल पार्नुभयो त्यस्तो रहस्यमय कुरा छन् हामी चाहिँ अलिकति सामान्यतया पनि आध्यात्मिक संस्था हो हामी चाहिँ यसरी बाहिर देखिने गरी यस्तो गर्नु हुँदैन केही केही हाम्रो चित्त नबुझेर भित्री गरेर बाहिर चाहिँ हामी आध्यात्मिक जगतका मान्छे हौँ भनेर देखाउनुपर्छ भनेर मान्छेहरू अलिकति अध्यात्म बुझेको ऊ गर्नु पनि त्यो छैन अब उसले उसलाई डोमिनेट गरेछ उसले डोमिनेट गरेछ यस्तो छ भनेर चाहिँ एउटा सम्प्रदायले अर्काले गरेछ नि यो पनि मलाई लाग्छ आध्यात्मकै ज्ञानकै कमी नत्र यो आवश्यक छैन सबै मिलाउँछ यो सुख शीतल गरौँ संसार भन्ने कुरा एउटा चाहिँ हाम्रो सद्गुरुको नाराहरू छ होइन सबैको त्यस्तै हो नि धार्मिक संस्थाहरू कुनै पनि नराम्रो कुरा लिएर स्थापित भएको छैन नि उनीहरूको लक्ष्य राम्रो छ नि सबैको उद्देश्य राम्रो छ तर उनीहरूले व्यवहारमा ल्याउन सकेको छैन. जस्तै यो खानपानको कुरामा नि बुद्धले पनि खानु भन्नुभएको छैन, होइन, यसुले कुनै पनि धार्मिक संस्था उद्योग

0: सम्प्रदाय बुझ्दाखेरि सुरुमा उहाँहरूको गुरुजनहरूले यस्तो हिंसा गर्नुहुन्छ भनेर कसैले भन्नुहुन्छ, तर मान्छे यत्रो अध्यात्ममा लागेकै छन् संसारमा, होइन सबै संस्था खोलेकै छन्, सम्प्रदाय खोलेकै छन्, लागेकै छन्, तर पनि उनीहरूले अलिकति आफ्नो अभ्यास गर्न सकेका छैन, व्यवहारमा ल्याउन सकेको छैन, सही कुरा भन्दा भन्दै जान्दा जान्दै पनि.
1: हजुर, त्यो पूर्ण अभ्यास हुन्छ भने त समाज नै एकदमै फरक भइहाल्थ्यो, होइन? प्रेम र करुणालाई अरू केही पनि हुन्थेन,
0: केही पनि हुँदैन. एकले अर्कालाई सम्मान गरेछ भने होइन कस्तो हुन्छ, मैले हजुरलाई एकदम माया गरेछु भने हजुरले मलाई गर्नुहुन्छ, मैले एकदमै सम्मान गर्छु भने हजुरले मलाई गर्नुहुन्छ, त्यो टिभी गोलो छ कि हुँदै हुँदै मैले मान्छेले सोध्छ मैले मात्रै यसलाई राम्रो गरेछु यसको मन त त्यस्तो छैन होला भन्छ नि. मलाई यो विचार कहिलेबाट आयो, मलाई त्यो मैले हजुरले राम्रो सोचेछ भने हजुरले मलाई जरुर राम्रो सोच्नुहुन्छ, यो कन्फर्म हो कि, यो त्यो टिभीकै नियम हो. अनि मैले चाहिँ अलिअलि राम्रो अलिअलि नराम्रो सोचेको छैन हजुरले पनि मलाई त्यही गर्नुहोस् भने मैले विश्वास गरे हुन्छ कि. हजुरको मनको कुरा त मैले बुझ्दिनँ, तर पृथ्वीको रुली गुर्ताकार संस्कृति, पृथ्वी घोलो छ, घुम्दै फिर्दै आउँछ, हजुरको मन जस्तो छ मेरो मन त्यस्तै हुन्छ. जसरी हामीले बललाई फाल्दाखेरि होइन अब जति डिग्री कोणमा फालिन्छ नि त्यति डिग्रीको कोणमा रिफ्लेक्सन हुन्छ, त्यही भएर त्यो पृथ्वीको नियममै जोड्न मन लाग्छ कि मलाई यो कुरा आफूले राम्रो सोचेको छ अरूले राम्रो सोचाएन भन्ने कुरा नै.
1: अब विभिन्न सङ्घ संस्था काममा पनि व्यस्त भएका व्यक्तिलाई चाहिँ अब आफ्नो यो मनुष्य जीवनको महत्व बुझेर फर्किहाल्नु भनेर पुरै छोडेर एउटा समय हालेर घर र गृहस्थ छोड्नु भनेको पनि होइन, होइन? कसरी परिवर्तन हुने त, थोरै परिवर्तन कहाँबाट सुरुवात गर्ने रहेछ?
0: यो त बिल्कुल त्यो घर छोडेर हुन्छ भने नि होइन, ऊ त घरदेखिबाट ऊ चाहिँ आफूलाई चाहिँ कमजोर बनायो कि.
1: हजुर,
0: कोही पनि कुरा सहन नसक्ने, केही पनि कुरा गर्न नसक्ने जस्तो स्थिति हुन्छ घर छोडेर. अब हामीलाई पनि कहिलेकाहीँ घर बसेर पनि पहिले केही भएन, यी घरकै धन्दाले मात्रै जम्मै 24 घन्टा यसरी बित्यो, कहाँ जाने होला, के गर्ने होला, कसो गर्ने हुन्छ होला जस्तो सोध्छ एक मनले, होइन? हाम्रो मन तिन चारवटा हुन्छ नि त्यही. अनि अर्को मनले झाँगा पनि त यस्तै हो, होइन? फेरि अरू ठाउँमा बसी यो शरीर यस्तै यस्तै खोज्ला, यस्तो नपाइएला, झन् अरू माथि दुःख हुन जाला, अनि उनीहरूको झन् एउटा पोजिटिभ भाइब भन्दा नेगेटिभ भाइब आउला, होइन? त्यस्तो होला. त्यही भएर यो कहीँ गएर कति सन्यासीहरू हुनुहुन्छ मान्छेले, उनीहरूले पनि अन्तिममा गएर आफ्नो जीवनको के अब अहिलेसम्म जीवनभरि गरेको साधना पनि निष्फल बनाइरहेका छन् कि. उनीहरूले चाहिँ अब गृहस्थी जीवन कस्तो होला भन्ने सोच आइहाल्छ नि त नभोगेकालाई त. कति सन्यासीहरू भनेर हुँदैन नि, सन्यासीहरू सबैले घर त्यागेर गएका, अनि तपस्या मात्रै गरेका, उनीहरूले चाहिँ आफूले नभोगेका कुराहरूतिर ध्यान गइहाल्छ अटोमेटिकली, क्या पुरै त पूर्ण त हुन सक्दैनन् अनि कता कताबाट. अनि त्यही भएर घर पनि छोड्ने होइन, आफ्नो दायित्व पनि छोड्न भएन, अनि घर पनि छोड्न भएन, त्यहीँभित्र बसी आफूले क्वालिटीको टाइम निकाल्ने के थोरै मात्रै हुन्छ, काम पनि गर्नु पर्यो. मनमा चाहिँ त होस् न त, मनमा नेगेटिभ कुराहरू अरूको कुराहरू केही पनि नल्याए पनि धेरै आनन्द हुन्छ. अरूको बारेमा किन चिन्तन मनन गर्ने हो, अरूको जीवन सफल पार अरू नै तम्सिरहेका छन्, अरू नै उनीहरू आफै बढ्छन्, हामीलाई नेगेटिभ कुरा गर्नु पनि जरुरी छैन. उनीहरूलाई उनीहरूको जीवन उत्तिकै महत्त्वपूर्ण छ, उनीहरू त्यही हिसाबले होला प्रस्तुति फरक होला कसैको, होइन? तर जीवन त सबैलाई उत्तिकै महत्त्वपूर्ण छ नि. अरूलाई भनेर अरूको कुरा काटेर अनि घरमा बसेर त्यो चाहिँ एकदमै सान्दर्भिक हुँदैन. संस्थाहरूलाई सुधार गर्नु, अब एउटा चाहिँ हाम्रो यो गाडीमा एउटा हुन्छ कि, बैठी बाते गरे हर्ष कि सोही भिस्त भई बैठक, धुनी बाते गरे धुनी कि आखिरी त दोजग भन्ने एउटा चाहिँ चौपाई छ कि त्यहाँ. त्यसले के भन्छ भने, अब हजुर हामी भेट भयौँ, अब हामी त जहिले पनि होइन त, हामी त बच्चेदेखि पहिले जहिलेदेखि भेट भएन, हामी खालि आध्यात्मिक कुरा गर्छौँ है. मलाई हजुरको असाध्यै मनपर्ने एउटा केटी, एउटा सुश्री भएर पनि यत्रो खोलेर, अनि यति खोलेर पनि नभएर फेरि उहाँ जानुहुन्छ त्यो केदारेश्वरमा के के सिक्न, त्यति सिक्न पनि नभएर दिदी बच्चाहरूको लागि के गरौँ न, बच्चाहरूको संस्कार बनाउनु भनेर हजुरले मलाई पनि बेला बेला भनिराख्नुहुन्छ. कस्तो होला यति उहाँको मनको आत्मा, कस्तो दिव्य आत्मा हो. मैले चाहिँ हजुरलाई एकदमै भित्रबाट यहाँ भेट हुन नपाए पनि सम्झिराख्छु कि. अस्ति पनि मैले सम्झेँ, एउटा साधारण सभा थियो हाम्रो, त्यसमा चाहिँ यसो हजुरलाई अलिकति उ गर्नु पाएन, त्यस्तो सानो सम्मान एउटा चाहिँ हजुरको भनाइ राखेर कुराहरू मात्र राखेर. अब म आध्यात्मिक संस्था हो, त्यस्तो त तडकबाट त केही हजुरहरूले पनि छैन, हजुरलाई पनि त्यस्तो चाहिएको छैन, तर पनि मलाई एकदम हृदयबाट हजुरलाई एकचोटि धेरै वर्ष मैले दाईलाई पनि सोधेको छु, तिन दाईलाई हुन्छ नि भन्नुभएको, त्यसो कहिले हजुरको तालमेल मिल्दैन, कहिले हाम्रो मिल्दैन, मलाई त्यो कुरा एकदमै उ लाग्छ क्या. अनि हजुरमा यस्तो कुराहरू आएको देखेर कहाँबाट अरे हाम्रो क्वेसन
1: हजुर अहिले चाहिँ हामी यही कसरी चाहिँ एकदमै घरबार नसोधिकन त्यहीबाट परिवर्तन चाहिँ कसरी ल्याउ आफूले आफूलाई
0: हो त केही पनि छोड्न जरुरी छैन छोड्नु पनि हुँदैन छोड्यो भने झन् ऊ हुन्छ होइन धन दुःख होला धन अप्ठ्यारो तनाव होला त्यही भएर आफ्नो ठाउँमा बसेर आफ्नो धन्दा गरेर त्यहीँभित्र टाइम निकाल्ने मानसिकहरू गर्ने साधनाहरूमा डुब्ने अब त्यो एउटा बाटो भयो भने अब हामीले चाहिँ गर्ने समाजलाई के गर्न सक्छौँ अब हाम्रो क्लबहरू छन् होइन आफू आबद्ध भएको संस्थाहरू पनि छन् आमा समूहहरू पनि हुनुहुन्छ उहाँहरूले पनि यो भौतिक कुराहरूलाई मात्र नदिए छोरी मान्छे हो एक त छोरी मान्छे हो छोरी मान्छे एउटा घरमा एउटा छोरी मान्छे मात्रै सज्जन भइदियो भने संसार सज्जन हुन्छ त्यसैले छोरी मान्छेले मात्रै भए पनि बुझ्न अत्यन्त जरुरी छ उसले उसैले गर्यो भने सबै कुरा सफल हुन्छ छोरा मान्छेले गरेको भन्दा छोरी मान्छे किनकि ऊ चाहिँ लिडिङमा त्यो घरको नेतृत्वमा हुनुहुन्छ नि त उसले गर्यो भने खानपान सुधार्ने बोली वचन सुधार्ने केही समय निकालेर यसो भक्ति भजन गर्ने भजन गाउने हामी सबैजना बसौँ है आज यो बार छ अथवा केही बार नभए पनि यति टाइम हामी छुट्याउँ न त पाँच सात मिनट सबैजना मिलौँ त आज बसौँ त एकैछिन भजन मानसिक हुन्छ कि त केही काम त भन्यो भने उहाँको आत्माको पनि केही उद्धार हुन्छ अरूले गरे भने त्यो गराउनलाई पनि प्लस पोइन्ट हुन्छ अनि अरूलाई पनि त्यो आल्टो फाल्टो त्यो मोबाइलै हेरेर त बिताउने हो नि मोबाइलमा फेरि जे पनि हेर्ने भयो त्यही सत्सङ मात्रै त हेरिन्न देखिन्छ सबै दुनियाँ अनि त्यही हेरेर टाइम बिताउने हो कि अरूको कुरा काट्ने हो कि चाहिँ यतै बिना फकमा जाने टाइमलाई म्यानेज गरेर घरको गृहिणीले छोरी मान्छेले जुन हाम्रो आमा समूहमा क्लबमा आबद्ध हुनुहुन्छ उहाँहरूले गर्न खोज्नुभयो भने एकदम राम्रो हुन्छ मैले बार बार त भन्छु अब यस्तो कार्यक्रम राख्न पाएँ यस्तो आध्यात्मिक कार्यक्रम राखौँ न त्यो त युनिक हुन्छ नि अरूले नराखेको कार्यक्रमहरू एक त युनिक हुन्छ हाइलाइट त्यस्तै हुन्छ भन्यो अनि सबैले त्यो अध्यात्मलाई जोड्न दिनुभएको भएर त्यति महत्त्वपूर्ण लिएर गर्नु खोज्नुहुन्छ कि त्यही भएर चाहिँ अलिकति पसिनै परे जस्तो लाग्छ मलाई त्यो झरेकमा हेर्नु अहिले राजनीतिमा पनि अध्यात्म जानेको भए छुट्टै नेतृत्व हुन्छ कि अध्यात्म जानेकोले थोरै हृदयमा अध्यात्मको विषय लिएको छ भने उसको नेतृत्व छुट्टै फरक हुन्छ समाजमा फरक हुन्छ घरमा फरक हुन्छ अब जस्तै यो भारतमा एउटा नेता आयो भने एउटा ठुलो एउटा धार्मिक आध्यात्मिक कुरा जाग्ने हुने खालको कार्यक्रम राखिहालेका हुन्छन् है कि एउटा मन्दिर बनाउने अथवा के बनाउने सत्सङ्ग होला अथवा त्यो अध्यात्मप्रति आकर्षित भएर उनीहरूले त्यो गरिहालेका हुन्छन् तर हाम्रो नेपालमा हुँदैन नि त्यस्तो बरु कुरा भयो भने त वर्षालातिरको कुरा हुन्छ यसो गर्ने कुरा हुन्छ नेपालमा कुनै नेता र धर्ममा कहिलेलाई जोड दिएर यसो गर्यो भने यो अध्यात्म भनेको यति सुन्दर वस्तु हो धनै नभए पनि अरू केही पनि नभए पनि एउटा मनले मात्रै आनन्दलाई क्रिएट गरेर आफैभित्र आनन्दित हुन सक्छ कि उसलाई केही सम्पत्ति पनि चाहिँदैन ऊ त्यति नै मलाई परमात्माले यही दिनुभएको थियो रहेछ म यही नै खुसी छु भन्छ ऊ त्यसै रमाउँछ यस्तो विषयवस्तुलाई छोडेर होइन जति बल गरे नि हुँदैन नि अरू कुरा त जति बल गर्ने परमात्माको इच्छा यो चाहिँ एउटा परमात्मालाई धारण गरेर उहाँलाई प्रार्थना गरेर स्तुति वन्दना गरेर गरेको जस्तो यो एकदम यो संसार यति नै हो खाइसार कि लाइसार मरे लम्पसार भनेर मान्छेले खर्च गर्ने यही हो अब यस्तै दुनियाँमा बाँच्यो भने त्यति शान्ति हुँदैन त्यो एकैछिनको शान्तिले कसैलाई पनि हुँदैन यो अध्यात्म बिनाको कुनै नेतृत्व पनि सफल हुँदैन घर पनि सफल हुँदैन घरमा नै अध्यात्म बारे जिरो छ भने त्यो घर त्यति राम्रोसँग चलेको हुँदैन किनकि एउटाले अर्काको आत्मा बुझेको हुँदैन आफ्नो मन परि आफ्नो मन खुसी गर्दै हिँडेका हुन्छन् चारतिर कति तनाव छ भनेर देखाउन खोज्दैनन् किनकि यो वेद मर्यादाको यो सबै हाम्रो परम्परा यस्तै छ नि त यो अर्काले देखाउनु हुँदैन के बेजत हुन्छ भन्ने त छ बाहिरको लाज त छ तर भित्रबाट कसरी सुधार्ने त नि हामी यसको लागि हामीबाट के हुनसक्छ त नि घरकै पहर के हुनसक्छ त नि म यसो नगरौँ बाबु नानीहरू मोबाइललाई हेरौँ त आज एकैछिन सबैजना पढ्छौँ त नभए एकजना कोही गुरु जस्ता कोही माता जस्ता कसैलाई बोलाउँ त उहाँ आयो भने अलिकति सबै टेरिन्छ कि होइन त्यसरी भनेर जम्मा भएर यही पाँचै मिनटको सत्सङ्ग राख्ने बेला बेलामा के त्यसले पनि अलिकति अध्यात्मतिर उन्मुख गराउँछ कि त लाग्छ अब त्यस्तै भन्न त मन लाग्छ सबैले अलिकति सबैले त्यही अनुसारको सिरियसली सुनिदिनु पर्यो
2: हजुर हजुर
0: अनि त्यो अङ्कुर पनि हुनुपर्छ त्यो सुन्नको लागि कि कसैलाई एकदमै प्रभावकारी हुन्छ भने कसैलाई के भने यिनको काम छैन यिनले बोलिरहेको छैन नि उनीहरूको काम छैन उनीहरूले जाने छैन केही छैन फुर्सद छ भन्ने भयो नि त्यति कुरा भने त्यो सहज दिने बारे पनि हुन्छ
1: हजुर हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अन्त्यमा केही भन्नुहुन्छ
0: अब अन्तिममा भन्ने कुरा मैले के भन्न चाहन्छु भने मैले भनि पनि सकेँ अध्यात्मक बिनाको जीवन चाहिँ एकदमै लङ्गडो जस्तो हो. कहिले पनि त्यो अध्यात्मक बिनाको जीवन सफल हुने रहेछ. हुन त डाइरेक्ट होइन, यो प्रत्यक्ष अप्रत्यक्ष रूपमा अध्यात्म सबैमा हुन्छ अरे. कसैले बाहिर मुखले जे भने पनि उसको भित्र अध्यात्मक तत्त्व चाहिँ हुन्छ अरे भन्छ सुनिन्छ. हामीले अध्यात्मलाई जोड दिएर अध्यात्ममय घर जीवन यो समाज बनाउन सकियो भने सबैलाई आनन्द हुन्छ. यस्ता नराम्रो अप्रिय घटनाहरू पनि अब प्राकृतिक घटना त कसैले रोक्न सकिँदैन, तर भौतिक दृष्टिले हुने होइन यस्तो के अरे अलिकति विकृति विसङ्गतिहरूलाई धेरै न्यूनीकरण गर्न सकिन्छ होला. अध्यात्ममा आबद्ध हुने आत्माहरूको चाहिँ मिलन भयो भने उहाँले गर्न सक्नु खोज्नुभयो भने अध्यात्म त्यो अध्यात्म चाहिँ को लागि चाहिँ अब हामीले चाहिँ के भनौँ म के भन्न चाहन्छु एउटा मात्रै कुरा अहिंसाही परम धर्म भनेको छ शास्त्रले गीतामा सबै ठाउँमा सबै ठाउँमा जति पनि यी सम्प्रदायहरू छन् त्यहाँ कसैले पनि हिंसा गर्ने भनेको छैन. हिंसा भनेको अर्काको प्राणको हत्या गरेर उसलाई कहिले पनि उसको जीवन सफल हुँदैन. त्यसैले एटलिस्ट त्यति कुराहरू गर्यो भने पनि उसले ठूलो प्रगति गरेको हुन्छ. उस ठूलो जीवन सफल उसको जीवन सफल पार्नमा धेरै महत्त्व मिल्छ. त्यसै गरी अब यो अहिंसा त भयो एक नम्बरमै भयो. उसले त्यो छोड्यो भने पनि आधा जीवन उसको त्यसै सफल भयो. त्यसपछि अलिकति अब नेगेटिभ कुराहरू अर्को चाहिँ अर्काको कुराहरू काटेर समय व्यर्थ फाल्न फाल्ने होइन अब सत्य कुरा बोल्ने मैले जे बोल्छु सत्य बोल्ने बानी गर्यो भने उसको आत्मा आफै खुसी हुन्छ आफै आनन्दित पार्न सक्छ. अनि त्यसो गरिकन पनि आफूले जानेका बुझेका कुराहरू समाजमा कसरी परिवर्तन गर्न सकिन्छ समाजमा चाहिँ आफूले आफ्नो तर्फबाट के गर्न सकिन्छ सबै त्यो बुझेर सबैले एकअर्काको आत्मालाई चिन्तन गर्ने यसरी कसैलाई अपमानजनक व्यवहार दिल दुखाउने कुराहरू नगर्ने सकेसम्म भएर पुगेसम्म आफ्नै लागि खोजी गर्ने आफ्नै लागि चिन्तन गर्ने मनन गर्ने व्यवहार संसारमा रहेर सबैको फलो पनि चिताउनु पर्यो संसारमा होइन. त्यो व्यवहार शरीर संसार व्यवहार पनि चलाउनु छ. यी कुराहरूले सबैलाई मध्यनजर गर्दै सबैलाई ब्यालेन्स गर्दै आफ्नो आत्मा चाहिँ मूल परमात्मातिर लगाउनु भयो भने हजुरको एटलिस्ट हजुरको आफ्नो आत्मा चाहिँ एकदम धन्य हुनेछ भन्ने म भन्न चाहन्छु. सबैलाई प्रणाम कोटिकोटि प्रेम प्रणाम भन्न चाहन्छु.
1: हजुर समयका लागि धेरै धेरै धन्यवाद छ. एउटा व्यक्तिले परिवार परिवर्तन गर्न सक्छ समाज परिवर्तन गर्न सक्छ र त्यो समाज नास्तिकको गर्दै राष्ट्र नै परिवर्तन हुन सक्छ. हामीले बुझेको अध्यात्म पूजा पाठ गर्नु मात्रै होइन पूजा पाठ गर्नुपर्छ तर पूजा पाठ भन्दा पनि आफै हामी भित्र भएको जुन लोभ मोह अहंकार छ यसलाई नाश गर्दै प्रेममय जीवनको लागि प्रेम पाल्नका लागि चाहिँ अगाडि बढ्नुपर्छ. साँच्चै नै प्रेमले चाहिँ समाजलाई जोड्छ. द्वन्द्वले राग द्वेषले चाहिँ समाजलाई चाहिँ तोड्ने काम गर्छ. त्यसकारण चाहिँ यो जोड्नेतर्फ हामी लागौं. समाजलाई जोड्नतर्फ व्यक्ति व्यक्ति बीचको त्यो करुणा प्रेमलाई जोड्नतर्फ लागौं भन्ने म यहाँहरूमा शुभकामना व्यक्त गर्दै किनभने आज आत्महत्या रोकथाम विरुद्धको दिवस पनि हो. हामी पद प्रतिष्ठा एउटा केही प्राप्तिमा मात्रै सबै चिज छ भनेर लागिरहेको हुन्छौँ. तपाईँ निरन्तर धैर्यता भएर एउटा काम गर्नु त्यो कामलाई भगवान श्रीकृष्णलाई सम्पन्न भयो भने त्यो काम आफैमा पूर्ण हुन्छ र त्यो काममा तपाईँ आफैले सफलता प्राप्त गर्नुहुन्छ. त्यो मेरो जीवनको अनुभव पनि हो. त्यसमा त्यो सफलताको मापन कति हुन्छ भन्ने कुरा पनि तपाईँमा नै निर्धारण त्यस कारणले चाहिँ यो समय दिनुभयो अत्यन्त सकारात्मक सोचका धनी त्यो पद प्रतिष्ठा मान मर्यादा भन्दा पनि हामीले अमूल्य जीवनलाई बुझ्नुपर्छ भनेर लागि पर्नुभएका व्यक्तित्व हुनुहुन्छ. पद भए पनि ठिक छ नभए पनि उहाँलाई कुनै फरकै पर्दैन. विष्णु पराजुली हुनुहुन्छ. बाइजुराज महिला समिति पोखरा इकाइका अध्यक्ष हुनुहुन्छ. महिला क्लब पोखराका संस्थापक अध्यक्ष र केही समय अघिसम्म शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो र अहिले चाहिँ हाम्रो यो जीवनलाई बुझ्नुपर्छ भनेर लागि पर्नुभएको व्यक्तित्व विष्णु पराजुलीसँगको कुराकानी आज हामीले प्रस्तुत गर्यौं. यो समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ अतिथि सहित नयाँ विषयमा छलफल गर्ने नै छौँ. त्यति जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्. शुभ दिन.

0: सफलता 103.4 MHz
1: मन लायो।
2: हेर्नु साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखुरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575 9807-15947 9537-32575।
6: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
7: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
6: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छु गर्दा क्षय रोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
7: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
6: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
8: क्षय रोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षय रोग फैलनबाट रोकौं।
9: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9846066642, 9860410081।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9821
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखराट कास्की फोन नम्बर 0161553071 9807184234 9705077123 व्हाट्सएप नम्बर 9801177123
2: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811062983 9855625855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
4: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
4: अनि कहाँ छ छोरा यो पसल
5: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
6: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतौल गरिन्छ
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ
4: पोखरा 2 बिन्दावासिनी बस पार्क
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै
4: प्रोप्राइटर बलबहादुर सुनार कृष्णा
5: मोबाइल नम्बर 9846059581
4: 9166155475

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061570736, 98 5 60 20 325, 98 086 35 480। साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 061574668, मोबाइल नम्बर 98 5 60 28 104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615553050, 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
6: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार। जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। होटल सन पोखरा सहित विभिन्न होटलद्वारा रसुवाबाड़ी पीड़ितलाई 29,35,000 सहयोग। चिलिमे जलविद्युत केन्द्रको सुरुङमा उद्धारको काम चल्दै। राजधानी आवेदनका लागि तोकिएको समयमा उपस्थित विभागको आग्रह। नुवाकोटको देवघाटमा पुल जडान सकियो, भोलिदेखि गाडी चल्ने। र पहाड र तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। होटल संघ पोखरा नेपालले प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा सहयोग प्रदान गरेको छ। संघका तर्फबाट 2 लाख रूपियाँ, बाराई हस्पिटालिका तर्फबाट 20,55,000 रूपियाँ र अन्य होटलको गरी 29,35,833 रूपियाँको भौचर कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङलाई प्रदान गरिएको हो। सो अवसरमा माउन्टेन ट्रस्टका तर्फबाट गरिएको

हो 10 लाख रूपियाँ सहयोग बारे समेत जानकारी प्रदान गरिएको थियो। संघका अध्यक्ष लक्ष्मण सुदीको नेतृत्वमा संघको एक टोली बुधबार जिल्ला प्रशासन कार्यालय कास्की पुगी सहयोग बारे अवगत गराएको हो। संघ अन्तर्गतका होटेलबाट यसअघि स्वतस्फूर्त रूपमा गरिएको सहयोग समेत जोड्दा हालसम्म सहयोग रकम 40 लाख रूपियाँ कटेको पनि अध्यक्ष सुवेदीले जानकारी दिनुभयो। सहयोग आउने क्रम निरन्तर रहेको जानकारी दिँदै अध्यक्ष सुवेदीले भविष्यमा पनि यो क्रम जारी रहने बताउनुभयो। सो अवसरमा प्रजय गुरूङले विपदमा परेकालाई राहत कोष मार्फत संघ लगायतका होटल र संस्थाले गरेको सहयोगमा सराहना गरे। तपाईहरूले मन पुखाएर सहयोग गर्नुभएको छ, यो प्रशंसनीय छ। उहाँले भन्नुभयो, राहत कोषमा हाल 11,98,97,00,00 रूपियाँ मौजदात रहेको सरकारले जनाएको छ। भोटेकोशी बाढ़ीका कारण थुनिएको चिलिमे जलविद्युत केन्द्रको सुरुङ खुलाउने काम भइरहेको छ। कामको सिलसिलामा रहेको प्राविधिक कर्मचारीको खोज तथा उद्धारका लागि थुनिएको सुरुङको पुवाल खोल्न थालिएको चिलिमे जलविद्युत केन्द्रले जनाएको छ। केन्द्रका अनुसार नेपाली सेना तथा भारतीय सेनाको सहयोगमा सुरुङभित्र थुप्रिएको हिलो तथा लेदो पन्छाउने काम भइरहेको छ। निरन्तरको प्रयासपछि अहिलेसम्म सुरुङभित्रको करिब 100 मिटर लेदो हटाइसकिएको छ। नियन्त्रण कक्षको लेदो हटाइएपछि थुनिएका प्राविधिक कर्मचारीको अवस्था पत्ता लाग्ने विश्वास छ। आयोजनाका अनुसार विद्युत केन्द्र संचालनमा रहेका सुरुङभित्र रहेका 3 जना प्राविधिक कर्मचारी नियन्त्रण कक्षमा कार्यरत रहेको अनुमान रहेको छ। राजधानी विभागले राजधानी आवेदन गर्ने सेवाग्राहीको संख्यामा फेरि उल्लेख्य बढ़ेको बता भन्दै आवेदन फारममा उल्लेख्य गरिएको मिति र समयमा मात्रै विभागमा उपस्थित भई सेवा लिने आग्रह गरेको छ। विभागले नयाँ राजधानी प्रणाली शुरूआत भएदेखि आम सेवाग्राहीलाई निरन्तर राजधानी सेवा प्रभाव भइरहेको जनाउँदै सेवाग्राहीको संख्या बढ़ेकाले सेवा व्यवस्थापनमा सहयोग पुर्याउन अनुरोध गरेको छ। विभागले इजरायलमा राजगारीका लागि आवेदन दिन सकिने म्याद भोलिसम्म रहेकाले हतार नगरी आवेदन प्रक्रिया अघि बढ़ाउन समेत आग्रह गरेको छ। त्यस्तै गएको साउन 14 गते राजपत्रमा प्रकाशित सूचना बमोजिम हाल जुनसुकै जिल्लाको नागरिकले जुनसुकै जिल्लाबाट राजधानीका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको विभागले जनाएको छ। नुवाकोटको देवीघाटमा भौटेकोशी नदीले पुल बगाएको ठाउँमा नयाँ पुल राखिएको छ। नेपाली सेनाले 5 दिन लगाएर हिजो बेलुकी एक्रो ब्रेली ब्रिज भनिने नयाँ पुल जडानको काम सकेको हो। नयाँ पुल आजदेखि पैदल यात्रीका लागि खुल्ला रहने र भोलिदेखि गाड़ी चल्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि भौटेकोशीको बाढ़ीले यही भएको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रमाको यातायात सम्पर्क विच्छेद भएको थियो। नेपाली सेनाले छोटो समयमै वैकल्पिक पुल जडान गरेपछि स्थानीय बासिन्दा व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ। धादिङको नौविषय नजिक थाक्रे गाउँपालिका 7 सोपाङ खोलामा पहिरो खसेपछि काठमाडौँ हेटौँडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरूद्ध भएको छ। गैराती 9 बजेतिर सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको हो। बिहानैदेखि 4 वटा सम्पकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको र केही समयमा सड़क सञ्चालन हुने धादिङ प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गको कृष्णभिरेमा सड़क अवरूद्ध भएपछि काठमाडौँ भित्रिने र बाहिरिने गाड़ीले हेटौँडा काठमाडौँ जोड्ने वैकल्पिक सड़क प्रयोग गरी मौसम सम्बन्धी जानकारी। अहिले गण्डकी प्रदेशका 1-2 ठाउँमा हल्का वर्षा भइरहेको छ। गैराती बागमती प्रदेशदेखि पश्चिमका विभिन्न क्षेत्रमा हल्कादेखि केही ठाउँमा ठूलो पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 6 घण्टामा बर्दियामा सबैभन्दा बढ़ी 63.2 मिलिमिटर वर्षा भएको छ। यस्तै देशका पश्चिम पहाड़का धेरैजसो ठाउँमा वर्षा भएको महाशाखाले जनाएको छ। पूर्वमा भने तुलनात्मक रूपमा कम वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशका पहाड़का साथै मधेस प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका 1-2 ठाउँमा ठूलो वर्षाको महाशा भएको छ। वर्षाका कारण पहाड़ी र भेराल ठाउँमा पहिरो तथा गिरेन बाफको जोखिम बढ़न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग आजको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। होटल संघ पोखरा सहित विभिन्न होटलद्वारा रसुवाबाड़ी पीड़ितलाई 29,35,000 सहयोग। चिलिमिया जलविद्युत केन्द्रको सुरुङमा उद्धारको काम चल्दै राजधानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह। नुवाकोटको देवीघाटमा पुल जडान सकियो, भोलिदेखि गाड़ी चल्ने र पहाड़ र तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबरसँग आजको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसार भर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसंसार भेजुन अहिले 6 बजी खबरसँग लाउनुहुन्छ। हामी सँग सफलताको पाइलामा अब केही बेर पाइ सुन्न सक्नुहुन्छ। विभिन्न लोकगीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz
5: सुन्न मन लाग्यो।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी, सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-5607-5900।
8: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
9: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
10: होइन, के भन्छ यो रेडियाले, तिल लगा त कान्छ।
9: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी 1 महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारी पाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-2127 र 98-038-2140 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
11: वेब सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
12: कन्ट्याक्ट 0615530050 0615898488
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
13: आफ्ना बाबु नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराओ, सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाओ। अब विद्यालय विदाको सदुपयोग, रेडियो सफलता, सफलता मीडिया प्रालिमा विद्यार्थीहरूका लागि उद्घोषण कला, भाषण कला, व्यक्तित्व र नेतृत्व विकास तालिम, साथै एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता, टेलिभिजन प्रस्तुता, आरजे विजे, साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह, युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था, साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मीडिया प्राइभेट लिमिटेड, पोखरा 7 मास पार, रेडियो सफलता 103.4 MHz, सम्पर्क नम्बर 061-452-966, 98-460-0085, 98-067-045-67। सम्झनुहोस् है, अब तपाईँको नेतृत्व, व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा।

0: हेलो
1: हजुर सन्छ है कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा ताज चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 9807-81-234, 9705-77-123, व्हाट्सएप नम्बर 9801-77-123।
3: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ।
4: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अडेल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
3: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984-541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टील एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस् कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा चाहिँ उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 9855-83843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-052-21-50 98-251-27-014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छिउ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayatka sampurna hotel sambandhi talim ka lagi
4: Kantipur Hotel Training Center.

0: पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
1: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
0: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्की कोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
0: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
0: मोबाइल नम्बर 9846059581,
2: 9116715475।
3: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
4: सफलता स्टुडियो टाइम।

0: साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जसको मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9507325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447734। मोबाइल नम्बर 9857285744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9847020127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615553050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

鸡巴哭鸡巴的街道鸡巴那么好好的哪里给我那么地没高楼咱就得站你来这个地站你。

सबै केटीहरु हो दलको नाममा बेर खान थालेको देखा छौ हामीले पनि पोस्ट दिँदै फेसबुकमा हालेको यस्तै रहेछन् केटीहरू क्या अङ्कल जस्तालाई पनि बेबी भन्ने खालेको

पूरा गर्ने बानी छ हाम्रो नत्र मनै भरिन्न नक्कल झक्कल पार्ने तिम्रो जस्तो नाटक र नौकृति गरिन्न अब त के हो तिजमा पनि

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 0165553071, 98067184234, 97050-77123, व्हाट्सएप नम्बर 98011-77123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-1109, 98284-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9850 9850 60127 र 9808 21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9816062983 9855852855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 9846059581
1: 9116015475
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं
4: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
5: नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनः स्थापना गर्छौं

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462889।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9855634। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615898488।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढीन, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705550557 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050505007 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460054635, 98464383।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722551, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 9807-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9801-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
4: होइन ए बुढा, बिहान बिहान काइन लाकाउ
5: मेरी आमा नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, झोका, अजेल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: ठिक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9821 7014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161547 मोबाइल नम्बर 9850628744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9850611186 9840335111 सम्पर्क नम्बर फेरि एकपटक 9850315111

0: हेलो
1: हजुर, सधैँ कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र सिटी कम्प्लेक्सको बीचमा।
4: फोन नम्बर 061587915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850-27500।
3: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050, 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9807 15947 9857325575।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462889989।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियोले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: टाउकै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9825270714
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतौल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्य कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ पिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन
0: कुखुरा तथा गाई भैंसी को दाना तथा चोकर सम्पर्क पिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 98-560-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी पिस्टेल भेटनरी सेन्टर
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ
3: अब सुन्नुहोस् यहाँका सेवाहरू यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ प्रोप्राइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 98-171-87-488
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन साइकल स्वास्थ्यका लागि लाभदायक छ त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98-560-27-599

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061081। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050557 मनसरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका हामीलाई सम्झनु।
0: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0165536651। सम्झनु है नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
3: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङचोक, फोन नम्बर 0165745668, मोबाइल नम्बर 98560028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9821 27 14
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरुङ मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साँच्चै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड, नागढुंगा पोखराट कास्की। फोन नंबर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नंबर 98-011-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: मौके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 58 251 27014

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डरका लागि सम्पर्क 9705505508 9705505007 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उत्कृष्ट कला र नेतृत्व क्षमता वृद्धि का लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्ज लाई तालिम संचालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9846-00851।

0: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क।
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581
0: 9165475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55071, 9807-81234, 9705-77123, व्हाट्सएप नम्बर 9801-77123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615898488।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9840600851।
3: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैराने भइसके।
4: के चिन्ता लिन्छ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 9856023461 9826608।

0: नाच नलाई आउने त्यो छुट्टै नै जोस नाचेर उज्यालो पार्दिने हो बरु पसिने पसिने पसिने हो गीतको अवस्था बढाउनु हो
1: अरे गीतको अवस्था बढाऊ
2: खाली कुरै सुन्दैन यार।

0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ उद्योग
1: रेनबो हेन्डीग्राफबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98560275900
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले त्यही लगातार गान्छ
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98560-140 98560-60127 र 98038-21440 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: Barista, bartender, sushi-making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi.
4: Kantipur Hotel Training Center.
3: Varshau dekhi, desh-videsh ka 5 tari hotel ma karyarat, chef ra manager dwara talim dine, videsh ma manyata prapta, antarashtriya starko pathyakram.
5: Sathai hostel ko byawastha pani raheko cha.
4: Tare hotel haruma field visit ra field training garaine, city visit dwara skill test garai certificate dine. Tapai hamro bishwasit ma safal.
3: Kantipur Hotel Training Center. मार्गो चुक्लढुङ्गा UFO र थ्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा ताप चिकन बिरयानी हजुरकै सहर पो

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067181234, 97050771123, व्हाट्सएप नम्बर 98011771123।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460351111। सम्पर्क नम्बर फेरि एकपटक 98460351111।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161544737 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165746068 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान काहीँ नलाकाऊ
7: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न संयुक्त काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 5149485 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 5259104 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960 दोस्ती टू मिट्स।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 11 60 62 983 98 5 50 52 855 सम्झनु है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-530-904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश, 98-462-89-99।

0: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
1: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्षको टीवी प्लस इन्टरनेट सर्भिस 19,500 मा दुई वर्षको टीवी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टीवी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
1: कन्ट्याक्ट 061-55-3050 061-58-9848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850 27 500।
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840-00851।

नमस्ते सबैजनामा म गायिका ऋतु कणेल अहिले तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज सबैजनाले सुन्दै गर्नुहोला।

0: नमस्कार, म चैतन्य कृष्ण। तपाईहरू अहिले रेडियो सफलता सुनिरहनु भएको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्कार, म डाक्टर चिदघन चैतन्य यहाँहरूले सुनिरहनु भएको छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: मत्सिदा किन बर्सिदा छन् असत्य गर्ने किन मत्सिदा छन् अनेक बाधा किन बर्सिदा छन् असत्य गर्ने किन मत्सिदा छन् बडा र आमा सब शत्रु मेरा मदास तिम्रो तिमी हौ सहारा मदास तिम्रो तिमी हौ सहारा। नमस्कार सम्पूर्ण श्रोतावृन्द, म कृष्ण भण्डारी मुमुक्षु सबै नेपालीको सदा उन्नति चाहने रेडियो सफलता र तपाईँको साथ सधैँ अघि बढोस् हार्दिक नमस्कार।
1: जहाँ संसार त्यहाँ विकास,
2: रेडियो सफलता 103.4 मेगाहर्ज
3: सुन्न मन लाग्यो।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

नमस्कार, शुभभरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट। आज मिति 2083 साल भाद्र महिनाको 26 गते शुक्रबार, ईस्वी सम्वत सेप्टेम्बर 11 तारिक सन् 2026, श्री शाक्य 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार भाद्रपद कृष्ण पक्ष चलिरहेको छ। आज भाद्रपद कृष्ण पक्षको अमावस्या अर्थात औंसी तिथि बिहानमा 8:43 त्यसपछि प्रतिपदा तिथि लाग्नेछ। नक्षत्रमा पूर्व फाल्गुनी दिनमा 2:15 त्यसपछि उत्तरा फाल्गुनी नक्षत्र लाग्नेछ। विष्कुम्भ आदि योगमा